0: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पगनाहा। थप जानकारीका लागि 98580-21161 सम्पर्क गर्न सकिनेछ।
1: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np/ डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4

0: さきねさ。
1: 너와요야아요야아요
2: 오이나바게야야돼너아요아요만다이제우터야아요
1: 워터니라디오타이거아요
0: 유호라디오타이거우나세터블루2메가헤르츠거전서스나다이박진Radio Tiger Studio Time अहिले बिहानको 6 बजेको छ यस टाइमका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 16 गते शुक्रबार, सन् 2026 अक्टोबर 2 तारीख असोज कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: निजामती विधेयक संसदमा, आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50%, प्रशासनिक पुनर्संरचनादेखि कर्मचारी भर्ना, सेवाका शर्त र अवकाशका नयाँ प्रावधान।
0: स्क्रब टाइपस रोगबाट देशभर 9,000 भन्दा धेरै संक्रमित, संक्रमित किरा लार्वाबाट बच्न डाक्टरको सुझाव।
1: मनसून बाहिरिन अझै केही दिन लाग्ने, तर तत्काल ठूलो वर्षा र झरी नपर्ने, सामान्य सावधानी सहित किसानले धान काट्न र भित्र्याउन सक्ने,
4: चनाको हुने सूचना लिने चाहिँ गर्नु पर्यो। तर अब अस्तिको जस्तै अथवा गत वर्षहरूमा जस्तै तत्कालै ठूलो झरी परिहाल्नेवाला चाहिँ छैन, त्यो हिसाबले चाहिँ ढुक्क हुँदा हुन्छ।
0: युरोपलाई आफ्नो डिजल इन्धन भण्डार तयार राख्न अमेरिकाको आग्रह, डिजल निर्यात रोक्न सक्ने संकेत, विश्व बजारमा आपूर्ति प्रभावित हुन सक्ने।
1: र आईएल T20 अप्सनमा दिपेन्द्र सिंह एरी अनसोल्ड, भूटानको क्रिकेट टोलीले क्यान 11 सँग अन्तिम अभ्यास खेल खेल्दै।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 4-93-555

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया तैरनमा अब खबरको सिलसिला। विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको हो। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्र छैन, खस, आर्य, थारू, मुस्लिम अपाङ्गता भएकालाई समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानेर त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने व्यवस्था छ। महिलाको प्रतिस्पर्धा हुने 50%लाई पुनः 100% मानेर 8 समूहका महिला उम्मेद्वार बीच प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। विधेयकका केही महत्वपूर्ण व्यवस्थामा 55 उमेर वा 30 सेवा अवधि पूरा गरेकालाई एक पटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलालाई 40 उमेर, 30 सेवा वा 60 उमेरपछि अवकाश, 20 जागिर खाएका र 55 उमेर कटेका कर्मचारीले स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 पेन्सनका लागि जोडिने, पदावधि सधैँ अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट पनि नियुक्ति हुने, आरक्षणमा अझै उदार, खुला पदपूर्तिमा आधा हिस्सा महिलालाई, स्वार्थको द्वन्द रोक्ने व्यवस्था, राजनीतिक संगठन र गतिविधिमा बन्देज, महिला कर्मचारीलाई महिनावारी विदाको प्रस्ताव, एक पटकका लागि कर्मचारीलाई घर जग्गा खरिदका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था, ज्यालादारी र करारमा कर्मचारी भर्ना गर्न नपाइने, निजामती कर्मचारीका 2 सन्ततिलाई स्नातक तहसम्म अध्ययनका लागि आवश्यक खर्च व्यवस्थापनका लागि शैक्षिक बीमा योजना लागू गरिने प्रस्ताव पनि विधेयकमा छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक संसदमा दर्ता भएको छ। आजदेखि संसद अधिवेशन अन्त्य हुँदैछ, त्यसैले अर्को अधिवेशनको बैठकमा विधेयक प्रस्तुत हुन्छ। प्रतिनिधि सभाले एकदमै छोटो समयमा पारित गर्दा त 15-16 दिनमा पनि हुन सक्छ, तर विषयगत समितिले छलफल गरेर पारित गर्दा कति समय लिन्छ भन्ने टुङ्गो नभएको उहाँले बताउनु भएको छ।
2: कांग्रेसमा प्रतिनिधि चयनसँगै पदाधिकारीमा आकांक्षी बढ़दै गएका छन्। सभापतिमा सीमित नेताहरूको दावी सार्वजनिक भइरहेका बेला महामन्त्री, उपसभापति र सहमहामन्त्रीका आकांक्षीहरूको उम्मेद्वार निर्णय घोषणा हुन थालेको छ। सभापति पदमा गगन कुमार थापाको नेतृत्व कायम राख्ने तयारी छ, तर पूर्व सहमहामन्त्री किशोर सिंह राठौरले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेपछि सभापति पदको तस्विर पूर्ण रूपमा एकल दावीमा सीमित छैन। पछिल्लो समय देखिएको अवस्था अनुसार कांग्रेसको 15 महाधिवेशनमा परम्परागत अर्थमा प्यानलगत प्रतिस्पर्धा भने देखिँदैन, आजको अन्नपूर्ण पोस्टमा खबर छ। यसबीच कांग्रेसको आउँदो 15 महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धासँगै पार्टीको वैचारिक धार कस्तो हुने भन्ने पनि बहस चुलिएको छ। बीपी कोइरालाले अघि सारेको परम्परागत लोकतान्त्रिक समाजवादकै धारलाई निरन्तरता दिने कि त्यसलाई समयानुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको बाटो समात्ने भन्नेमा नेताहरूबीच मतभेद छ। कान्तिपुरमा खबर छ।
1: चीनले तिब्बतको झोङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमा नाका बनाउने प्रस्ताव गरेको छ। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयलाई यही हप्ता चिठी पठाएर यो प्रस्ताव गरेको हो। यो नाका समुद्री सतहबाट 4,600 मिटर उचाइमा छ। भदौ 10 भोटेकोशीको प्रलयकारी बाढ़ीले रसुवागढ़ी केरूङ सीमाका सबै पूर्वाधार बगाएपछि कोरोला नाकाबाट सामान ढुवानी हुँदै आएको छ। अघिल्लो हप्ताको बाढ़ीका कारण म्याग्दीमा बाटो र पुल बिग्रिएका कारण यो नाकाको नेपालतर्फ फेरि अवरोध छ। यही अवरोध खुलाउने तयारी भइरहेका बेला चीन सरकारले 1 लागि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउने प्रस्ताव गरेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। नेपाल र चीनबीच कोरोला सहित 14 परम्परागत नाका छन्। परम्परागत नाकाहरूमध्ये धेरै सञ्चालनमा छ। ती नाकाहरू स्थानीय सीमावर्ती बासिन्दाका लागि मात्रै आवत जावतका लागि प्रयोगमा छन्।
2: स्क्रेप टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको 9 महिना जनवरी यता देशभर 9000 भन्दा बढ़ी व्यक्ति स्क्रेप टाइफसबाट संक्रमित भइसकेका छन्। पछिल्लो एक महिनामा मात्र देशभर 2718 जनामा यो रोग संक्रमण देखिएको महाशाखाको तथ्याङ्क छ। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले वास्तविक संख्या अझ बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। स्क्रेप टाइफस यसलाई बोस टाइफस पनि भनिन्छ ब्याक्टेरियाका कारण हुने घातक संक्रामक रोग हो। यो ब्याक्टेरिया सूक्ष्म किर्नाले मानिसमा सार्छ। संक्रमित मुसामा पाइने लार्वा अवस्थाका माइट चिगरले टोकेपछि मानिसमा यो रोग सर्ने गर्छ। नेपालमा एक दशक अघिसम्म खासै नसुनिएको यो रोग अहिले प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ। समयमै उपचार नगरे यो रोगको संक्रमणले गर्दा शरीरका महत्वपूर्ण अंगहरूमा असर गर्ने र काम गर्न छाट्ने पनि हुन सक्ने डाक्टरहरूको भनाइ छ। चिकित्सकहरूका अनुसार संक्रमित किरा लार्वाबाट बस्नु नै सबैभन्दा उत्तम उपाय हो। खेतबारी घाँस वा झाड़ीमा काम गर्नेहरूले पूरा बाहुला भएको लुगा र पाइन्ट लगाउनु पर्ने डाक्टरको सुझाव छ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा धान काट्नको लागि अहिलेको मौसम कतिको अनुकूल छ भन्ने जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिसर्च नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने मिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग लौही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछ नि विकास, भित्ताले नै लिन्छ स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसार भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नियामती विधेयक संसदमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50%, कांग्रेस पदाधिकारीमा आकांक्षीको लर्को, वैचारिक धार कस्तो हुन्छ भन्नेमा बहस, रसुवागढ़ी बन्द भएपछि कोरोनालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव, स्क्रेप टाइफस रोगबाट देशभर 9000 भन्दा धेरै संक्रमित, संक्रमित किरा लार्वाबाट बच्न डाक्टरको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। मनसूनको अवधि सकिने लाग्दा गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्यो। मनसून सकिने सरदर अवधि आज अक्टोबर 2 तारीक हो, तर यस वर्षको मनसून बाहिरिन अझै केही दिन लाग्ने भएको छ। असोज मध्य भएसँगै कतिपय किसान मुख्य बाली धान भित्र्याउने तर्खरमा छन्। अबको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने चासो पनि छ। अब धान काट्न र भित्र्याउन मौसम अनुकूल छ त किसान खेत बस्दै गर्दा ध्यान दिनुपर्ने जानकारी सहित साथी मदन पौड्याल।
10: गएको असोज 9 देखि 11 गतेसम्म 3 दिन देशका मध्य र पश्चिम क्षेत्रमा ठूलो पानी पर्यो। यो पानीले नारायणी पश्चिमको तराईका केही जिल्लामा मुख्य बाली धानमा क्षति समेत पुर्याएको छ। कतै बाढीले धानमा क्षति गर्यो भने कतै कतै हावाहुरी सहितको पानीले बोट ढालेको छ। यही बेला फेरि ठूलो वर्षा नसक्ने हल्ला फैलिएपछि किसानलाई चासो र चिन्ता थपिएको छ। तर अबका 3 दिन कोशी र बागमती प्रदेशको पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने, अरू देशका धेरै ठाउँमा मौसम सामान्य नै रहने मौसम पूर्वानुमान महाशाखाले भनिसकेको छ। अबको मौसम अनि धान काट्ने सुरसार गरेका किसानले के गर्ने त? नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल।
11: आगामी दिनहरूमा त्यसो तिनुपर्ने खालको वर्षा हुने चाहिँ छैन। यद्यपि मनसुन बाहिरि नसकेको, पश्चिमी वायु क्रमशः सक्रिय हुँदै आएको र स्थानीय वायुको प्रभावले पनि वर्षा गराउन सक्ने हुँदा हल्का खालको वर्षा, कुनै कुनै ठाउँमा मध्यम खालको वर्षा पनि हुन सक्छ, तर निरन्तर झरी पर्ने खालको वर्षा हुँदैन।
10: यसअघि असोज पहिलो हप्ता ठूलो वर्षाको पूर्वानुमान गरिएको हुँदा किसानले सावधानी र पूर्व तयारी गर्न भ्याए। त्यस अनुसार पाकेको तर काट्न ठिक्क परेको धानमा त्यति धेरै क्षति हुन पाएन। छोटो अवधिका धानको जात लगाएका किसानलाई अब धान काट्ने र भित्र्याउने हतारो हुन थालेको छ। कतिपय खेतमा धानको बाला पहेलपुर भइसकेको छ। त्यस्ता किसानले ढुक्कले खेत पस्न र धान बाली थन्क्याउन सक्छन् त? फेरि प्राविधिक अधिकृत रिमाल।
11: अब खेत पस्दा हुन्छ, ठूलो प्रणाली छैन, अब ढुक्कले नै पस्न भन्न चाहिँ सकिन्छ, तर अलिअलि चाहिँ फेरि सावधानी पनि अप्नाउनु पर्यो, किनभने अघि भने जस्तै स्थानीय वायुको प्रभाव चाहिँ रहन सक्छ। त्यस हिसाबले चाहिँ यहाँ अलिकता चनाको हुने सूचना लिने चाहिँ गर्नु पर्यो। तर अब अस्तिको जस्तै अथवा गत वर्षहरूमा जस्तै तत्कालै ठूलो झरी परिहाल्नेवाला चाहिँ छैन, त्यो हिसाबले चाहिँ ढुक्क हुँदा हुन्छ।
10: असोज मध्यपछि शुरू हुने धान भित्र्याउने काम कार्तिकको अन्तिमसम्म नै हुने गर्छ। यो अवधि अलि लामै भएकोले किसान धेरै चनाको बन्नुपर्छ। यसअघिको झरीले खेतमा धेरै पानी जमेको हुन सक्छ अनि फेरि पानी पर्यो भने असर पार्न सक्छ। मल जल मिलेको खेतमा बोट हलक्क बढेको छ तर बाला पूर्ण रूपमा पाकिसकेको छैन भने हतारो गरी काट्दा नोक्सानी पनि हुन सक्छ। आफ्नो खेतमा धान कस्तो अवस्थामा छ, काट्नु पूर्व कम्तीमा 3 दिनको मौसम पूर्वानुमान के छ अनि खेतमा धेरै पानी जमेको छ भने त्यसको निकास गरेर मात्रै काट्न र धान भित्र्याउन किसानलाई सल्लाह छ। नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल।
11: बोटको चाहिँ विकास एकदम धेरै भएको छ, त्यस्तो भएको छ भने त्यो चाहिँ ढल्ने सम्भावना बढी हुन सक्छ। पानी धेरै समय जमेको छ पाक्ने अवस्था नजिक अथवा दानामा दुध पसिसकेपछि पानी जम्न थालेको छ भने त्यस्तो धानहरूमा फेरि वर्षा हुँदाखेरि ढल्ने सम्भावना हुन सक्छ। त्यही भएर त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पहिला निकास त गरिसक्नु भएको छ होला, अझै पनि निकासलाई चाहिँ प्राथमिकता दिनुहोस्। अब सानोतिनो पानी पर्दा खेतमा पानी नजमोस्।
1: अबको मौसम धान भित्र्याउनु अघि र पछि ध्यान दिनुपर्ने विषयमा नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, लघु वित्तबाट लिएको ऋण तिर्न नसकेर आर्थिक वर्ष 2082-83 मात्र 21,500 भन्दा धेरै साना ऋणी कालो सूचीमा परेका छन्। यो गएको वर्ष कालो सूचीमा पर्ने कुल ऋणीको करिब 36% हो। पछिल्ला केही वर्ष यता आर्थिक गतिविधि चलायमान हुन नसकेको, बजार माग घटेकाले आय आर्जनमा कमी आएको, राष्ट्र बैंकको कसिलो नीतिका कारण 2 भन्दा बढी संस्थाबाट ऋण लिने अवस्था नभएको र समाजमा लघु वित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रामक हल्ला फैलिएको लगायतका कारण धेरै साना ऋणी कालो सूचीमा परेको जानकार बताउँछन्। लघु वित्तले विगतमा ऋणीको अध्ययन नै नगरी ऋण प्रदान गर्दा यो खालको समस्या आएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। सहज रूपमा वित्तीय पहुँच नपुगेका गरीब तथा विपन्न परिवारका व्यक्तिलाई धितो बिनामा ससानो ऋण उपलब्ध गराएर उनीहरूको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्था स्थापना गरेको हो। कर्जाले उकास्नुपर्ने विपन्न लघु वित्तको कालो सूचीमा कान्तिपुरमा खबर छ।
2: अब कुनै प्रसारण लाइन प्रयोग गरी विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा प्रयोगकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिड प्रयोग गरे बापत लाग्ने प्रसारण शुल्क निर्धारण गरेको छ। प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्र तोकिएको प्रसारण शुल्क रहने आयोगले जनाएको खबर कान्तिपुरमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बाढी र डुबानबाट बच्न के गर्ने?
13: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
12: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
13: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
12: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
13: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
2: कृषि मन्त्र नार्ट सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: यही असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढ़ी परेका कारण देशभरिका पुल तथा झोलंगे पुलमा गम्भीर क्षति पुगेको छ। धेरै पुलको माथिबाट पानी बगेको देखियो। बाढ़ी पहिरोबाट हिमाली र पहाड़ी क्षेत्रका पुलमा बढ़ी क्षति पुगेको देखिन्छ। यस्तो अवस्थामा नदीको जलस्तर अनुसार पुलको उचाइ नपुगेको हो कि यो वर्ष नदीको जलसतह बढ़ेको हो, हाम्रो भूगोल वा नदीको बहाव क्षेत्र अनुसार पुलको डिजाइन नमिलेको हो, त्यसै गरी यो वर्षको बाढ़ी पहिरोबाट पुलको क्षेत्रमा पुगेको क्षतिबाट पाठ सिक्दै अब पुनर्निर्माण वा निर्माण हुने पुलको डिजाइनमा पुनर्विचार गर्नुपर्छ कि लगायतका प्रश्न खड़ा भएका छन्। पूर्व सचिव इन्जिनियर तुलसी सिटौलाले भदौ 10 गतेको भटुकुसी बाढ़ी र असोजको दोस्रो हप्ता परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट पुगेको क्षतिको धेरैजसो पुलको उचाइले अहिलेको चरम मौसमी अवस्थालाई धान्न पर्याप्त नभएको कुरा प्रमाणित भएको बताउँदै अब निर्माण हुने पुलको उचाइ बढ़ाउनु पर्ने बताउनु भएको छ। तराई मधेसको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाल र पहाड़ी क्षेत्रमा भने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढ़ाउनु पर्ने सुझाव दिँदै उहाँले यो पुलको उचाइ कम्तीमा 5 मिटरसम्म बढ़ाउनु पर्ने निष्कर्षमा प्राविधिक समेत पुगेको बताउनु भएको छ। गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। बढ़दो मूल्य नियन्त्रण गर्न डिजेल निर्यातमा प्रतिबन्ध लगाउने बारे बहस भइरहेका बेला अमेरिकाले युरोपलाई आफ्नो इन्धन भण्डार तयारी अवस्थामा राख्न आग्रह गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपेली साझेदार देशलाई आफ्ना रणनीतिक डिजेल भण्डारबाट थप इन्धन तत्काल बजारमा पठाउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। उहाँले अमेरिकी किसान, ढुवानी व्यवसाय र अरू व्यवसायमाथि बढ़दो इन्धन मूल्यको भार पर्न नहुने बताउनु भएको छ। अमेरिका विश्व बजारमा डिजेलको प्रमुख आपूर्तिकर्ता हो। अमेरिकाले दैनिक झण्डे 15 लाख ब्यारेलसम्म डिजेल निर्यात गर्दै आएको छ। अमेरिकाले निर्यात रोक्ने निर्णय गरे विश्व बजारमा डिजेलको आपूर्ति थप प्रभावित भई मूल्य अझ बढ़न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यात रोक्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिदिएको बताउनु भएको छ। यसैबीच बेलायतले युरोपेली साझेदार देशसँग सम्भावित अमेरिकी निर्यात प्रतिबन्धको असरबारे छलफल गरेको छ।
5: नेपाली राष्ट्रिय टी20 क्रिकेट टोलीका कप्तान तथा अलराउण्डर दिपेन्द्र सिंह एरी युएईमा हुने आईएल टी20 को 5 संस्करणका लागि भएको खेलाड़ी अक्सनमा अनसोल्ड भएका छन्। हिजो युएईको दुबईमा भएको आईसीसी एकेडेमीमा दिपेन्द्रले आफ्नो न्यूनतम मूल्य 10,000 अमेरिकी डलर अर्थात झण्डे 15,43,000 रूपियाँ तोकेर नाम दर्ता गराएका थिए, तर अक्सनको 19 सेटमा उनको नाम बोलाउँदा कुनै पनि फ्रेन्चाइज टोलीले बोली लगाएनन्। त्यससँगै उनी अनसोल्ड भएका छन्। दिपेन्द्र यसअघि आईएल टी20 को गल्फ जायन्ट्स टोलीमा लगातार 2 सिजनमा आबद्ध भएका थिए, तर दुवै सिजन उनले प्रतियोगितामा खेल्ने अवसर भने पाउन सकेनन्। यसपटक पनि उनी गल्फ जायन्ट्सको सम्भावित रोजाईमा रहेका खेलाड़ी मध्ये थिए। अक्सन अघि सार्वजनिक गरिएका खेलाड़ी सूचीमा दिपेन्द्रलाई नेपालका क्याप अलराउण्डरका रूपमा राखिएको थियो र उनको मूल्य न्यूनतम अर्थात बेस प्राइज 10,000 अमेरिकी डलर तोकिएको थियो। आईएल टी20 को 5 संस्करण अर्को महिना नोभेम्बर 21 देखि डिसेम्बर 20 हुँदैछ। खेलकै अर्को प्रसंगमा आईसीसी पुरूष टी20 विश्वकप एसिया सब रिजनल छनौट 1 को तयारीका लागि नेपाल भ्रमणमा रहेको भूटानको राष्ट्रिय क्रिकेट टोलीले आज नेपालको क्यान 11 टोलीसँग अन्तिम अभ्यास खेल खेल्दैछ। यो खेल पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा अहिले बिहान 9:15 शुरू हुने तालिका छ। भूटानले नेपाल भ्रमणका क्रममा यसअघि गण्डकी प्रदेशसँग 2 र क्यान 11 गरी 3 अभ्यास खेल खेलिसकेको छ।

0: पत्र खारेज भइसकेको युनाइटेड टेलिकम लिमिटेड युटीएलले सरकारलाई बुझाउनु बाँकी बक्यौता रकम 8 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको खबर नयाँ पत्रिकामा छ।
1: अब कुनै प्रसारण लाइन प्रयोग गरी विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाडा तिर्नुपर्ने भएको छ।
0: असोज 7 पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उडान थालेपछि त्यहाँका व्यवसायी उत्साहित भएका छन्। पोखरा विमानस्थल सञ्चालनमा आएको 45 महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको हो।
1: नेपाल वायु सेवा निगमका 6 जहाजमध्ये बिहिबार हिजो 4 ग्राउन्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विन युटर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज छन्। तर हिजो एउटा वाइड बडी र एउटा न्यारो बडी मात्रै उडानमा रहेका खबर कान्तिपुरले लेखेको छ।
0: चाडपर्वमा बढ़ने यात्रुको चापलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका मुख्य नाका तथा बस पार्कमा यात्रु र गाड़ी सुरक्षाका लागि एकीकृत अनुगमन जाँच गरिने भएको छ। काठमाडौँ उपत्यका सूचना अधिकारी नरेश राज सुवेदीले यसबारे जानकारी दिनुभयो।
1: यस वर्ष सन् 2026 हवाई माध्यमबाट नेपाल आउने पर्यटकको संख्या हाराहारी 11.5 लाख पुग्ने देखिएको छ। यो पछिल्ला 2 वर्षको जस्तै संख्या हो।
0: नेपालमा रासायनिक मल कारखानाको स्थापनापछि उत्पादन हुने मलको खरिद सुनिश्चित गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले हिजो एउटा कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयमा कार्यदललाई रासायनिक मल कारखाना स्थापना भएपछिको खरिद सुनिश्चितता, सम्भाव्यता तथा अन्य आवश्यक प्रबन्धका विषयमा विस्तृत अध्ययन गरी 1 महिनाभित्र प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी समेत दिएको अन्नपूर्ण प्रश्नमा खबर छ।
1: र सरकारले किसान सूचीकरण प्रणाली सफ्टवेयरलाई सुधार गरेर कार्यान्वयनमा ल्याएको छ। कृषि मन्त्रालय अन्तर्गतको कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले असोज 13 किसान सूचीकरण र वर्गीकरण दुवै एकैपटक गर्ने सफ्टवेयर प्रणाली लागू गरेको हो। काया कैरनमा अब पालो उखानको।
0: जो छ सन्तोषी उही छ खुशी,
1: उही छ सुखी। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
0: निजामती विधेयक संसदमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% प्रशासनिक पुनर्संरचनादेखि कर्मचारी भर्ना, सेवाका शर्त र अवकाशका नयाँ प्रावधान।
1: स्क्रब टाइफस रोगबाट देशभर 9,000 भन्दा धेरै संक्रमित किरा लार्वाबाट बच्न डाक्टरको सुझाव।
0: मनसून बाहिरिन अझै केही दिन लाग्ने तर तत्काल ठूलो वर्षा र झरी नपर्ने, सामान्य सावधानी सहित किसानले धान काट्न र भित्र्याउन सक्ने।
1: युरोपलाई आफ्नो डिजल इन्धन भण्डार तयार राख्न अमेरिकाको आग्रह, डिजल निर्यात रोक्न सक्ने संकेत, विश्व बजारमा आपूर्ति प्रभावित हुन सक्ने।
0: र आईएलटी 20 एक्सनमा दिपेन्द्र सिंह एरी अनसोल्ड, भूटानको राष्ट्रिय क्रिकेट टोलीले क्यान 11 अन्तिम अभ्यास खेल खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा परसाईलाई प्रहरीले बेला बेला पक्राउ गर्ने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ 2 प्रहरी बाटोमा उभिरहेका छन् अनि 1 भन्दैछन्, काम नि केही छैन भने काम गर्नै परे त्यही दुर्गा परसाई समाउन जाने त होला नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: विश्वासी रूप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासी रूप बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि
1: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
2: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
2: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आवि नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: बिरुडी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाट चाहिँ।

0: जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय अग्नाहा। अब जानकारीका लागि 98580231161 सम्पर्क गर्न सकिनेछ। के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।
5: ए नानी, कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
6: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
0: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमदार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन सँगै बाजे। कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के छन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय 7:00 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर FM बाट सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।

0: राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रकै समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसिना सम्बन्धित मेरमेरिक जानकारी कृषक मेघलाग ओ कृषक कर्तीलाई खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक मुकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी देना उद्देश्य से यी कार्यक्रम सञ्चालन गरिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याकै 7 बजेसी रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफी सुन्ने सेकजाइट
0: ओस्तक रेडियो गिरभ एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफेना सुन्न सिक्ने बाटी कार्यक्रम के फे दोस्रो प्रसारण बिहान के 7 बजे सुन्न सिक्ने बाटी पुस्तक 1/5 कार्यक्रम सुन्न सिक्ने बाटी कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुन् सेना कृषक हुन् के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्रका मेरमेरिक जानकारी प्रसारण गरिने बाटी।
1: कृषि तथा पशुपक्षीगणके उत्पादन वृद्धि कैकर कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देश भरके कृषि क्षेत्रके ढेर उत्पादन बढाएकल अनुसन्धान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैकर संचार माध्यमके प्रयोग मसले प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रके मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय के मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक और ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हिलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहज और सरल तरीका से न पुगेना परम्परागत प्रचार प्रसार के माध्यम अथवा प्रभावकारी नीति खेलक अवस्था में नवीनतम प्रविधि मसिन प्रचार प्रसार करक लाग आधुनिक तरीका से हाली हो झट्ट सूचना पुगेना सूचना प्रविधि और संचार के माध्यम एकदम उपयोगी हुना देख पर्ना हिलक ओर से रेडियो टाइगर के सहकार्य में यह कार्यक्रम प्रसारण हुई थी।
1: सूचना और संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली में लीरव सीते समय में आवश्यक सूचना ज्ञान और सीख के पहुँच करा के उत्पादन बढ़ेना सघैना करना और समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेती बारी में सदा दिन जर्सिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्ण हुईलक ओर से ओकर समाधान के लग सूचना और संचार प्रविधि के प्रयोग में से समय में समस्या के समाधान के उपाय कृषक और सरोकार अलंकन देह सीख जाए।
2: आज कार्यक्रम के 6 भाग हो आज हमार खेती हमार कृषि कार्यक्रम में बर्खा के समय में मत्स्य पालन कसिखन व्यवस्थित करना विषय में मत्स्य विज्ञ अभिलाषा झासे बातचीत कर लाटी।
3: आजको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा वर्षा र भेलबाडी पछिको अवस्थामा मत्स्य पालनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा मत्स्य विज्ञ अभिलाषा झासँग कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
4: नमस्ते भावजी, साथसाथै यस रेडियो टाइगरलाई सुनिराख्नु भएको सम्पूर्ण श्रोतागणलाई पनि नमस्कार।
3: अहिले पछिल्लो समय लगातार वर्षा भयो होइन, वर्षाले गर्दा मत्स्य पालन किसानहरूलाई अलिकति असर पनि पुर्याएको देखिन्छ। अब यो बिस्तारै वर्षा सकिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिइरहँदा मत्स्य पालन किसानहरूलाई के कुरामा ध्यान दिन आवश्यक छ यो विषयमा संक्षेपमा जानकारी गराइदिनुहोस् न।
4: हजुर हजुर, यसमा चाहिँ खास के हो भने अब अहिले भर्खर भर्खर वर्षा सकेको छ होइन, अनि हिउँद पनि बिस्तारै आउँदै गरेको छ। अब वर्षायाममा के हुन्छ भने पानी निकै परेको हुन्छ, हावाहुरी पनि आएको हुन्छ, जसले गर्दा हामीले जो पोखरीको डिलहरू हुन्छ नि, हामीले माछा पालेको पोखरीको डिलहरू तिनीहरू भत्केको कटान भएको अथवा कमजोर भएको हुनसक्छ। त्यो हुँदाखेरि के हुन्छ भने हामीले जुन माछा पालिराखेको पोखरी छ त्यहाँ पानी नअडिने अथवा माछाहरू चाहिँ अन्यत्र भाग्न सक्ने, धेरै पानी भयो भने त अन्यत्र पनि भाग्न सक्छ नि त कटान भएको ठाउँबाट, अनि ती कामहरू हुने भएको हुनसक्छ। साथै चाहिँ ठाउँ ठाउँमा डिलमा वालहरू सानो ठुलो भएको हुनसक्छ, जसबाट चाहिँ कहिले काहीँ सर्प भयो, मुसा भयो अथवा न्याउरी छिरेर हामीले पालेको माछालाई नोक्सानी पुर्याएको हुनसक्छ। साथसाथै हामीले पोखरीमा चाहिँ इन्लेट र आउटलेट दिएको हुन्छ कि, पानी आउनलाई इन्लेट हालेको हुन्छौँ, पानी निकासा गराउनलाई आउटलेट बनाएको हुन्छौँ, त्यहाँ चाहिँ अनिवार्य रूपमा जाली राखेको हुन्छौँ, वर्षाको बेलामा अब कहिले ढेल छिरेको हुन्छ, कहिले बाढी आएको हुन्छ, जसले गर्दाखेरि त्यो जाली चाहिँ पाल परेको अथवा पूर्ण रूपले क्षतिग्रस्त भएको हुनसक्छ। त्यसको जालीबाट चाहिँ हाम्रो जङ्गली माछाहरू छिर्ने अथवा हामीले पालेको माछाहरू अन्यत्र भाग्ने हुनसक्छ। त्यही भएर सबभन्दा प्रमुख काम वर्षा सकिने बित्तिकै हामीले सबभन्दा प्रमुख गर्ने काम भनेको सबै भत्केका डिलहरू राम्ररी मरम्मत गर्ने, भएको पालहरू दुलोहरूलाई सबैलाई कम्प्लिटली बन्द गर्ने र सँगसँगै हाम्रो इमिडिएट र आउटलेट आउटलेटमा नयाँ बलियो जाली चाहिँ राख्ने अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ।
3: त्यो हिउँदको आगमन हुँदै गर्दा यहाँले जुन अहिले बाढी पछि होइन अलिकति पालहरू त्यहाँ टाल्नु पर्ने होइन त्यो गर्नु जानकारी गराउनु नै भयो। त्यो यो मौसममा माछा पालन भइरहेका पोखरीहरूको पानीको गुणस्तर व्यवस्थापन कसरी गर्न सकिन्छ अनि सँगसँगै भेल पसेको पोखरीमा जुन छ त्यो पानीलाई चाहिँ एक्सचेन्ज कसरी गर्न सकिन्छ त्यो विषयमा पनि जानकारी गराइदिनु।
4: हजुर हजुर, यसो पानीको गुणस्तर त जहिले पनि एकदम महत्वपूर्ण हो होइन, वर्षभरि नै महत्वपूर्ण हो किनभने माछा बस्ने नै त्यही पानीमा हो। थोरै तल माथि हुँदाखेरि पनि ठुलो दुर्घटना हुने, हाम्रो मास मोर्टालिटी भनेको सबै माछा एकैचोटि नाश हुन सक्ने, मर्न सक्ने सम्भावना हुन्छ। तर वर्षापछि अलिक विशेष ध्यान दिनुपर्छ किन भनेपछि वर्षा सके पनि कहिलेकाहीँ एकासी लामो समय बादल लागिदिन सक्छ अथवा चाहिँ हिउँदको आगमन भइराखेको हुन्छ। कहिले चाहिँ बिहान अथवा मध्यरातपछि बिहानसम्म अलिक चिसो हुने, बढी दिउँसो चाहिँ घाम लागेर गर्मी हुने, जसले गर्दाखेरि छिटो पानीको जुन पारामिटरहरू छ नि, जस्तै घुलित अक्सिजन भन्छ, त्यो अक्सिजन त्यसलाई दियो पनि भनिन्छ। माछाले लिने भनेको त्यही घुलित अक्सिजन हो, श्वास प्रश्वास त्यसैबाट हुन्छ माछाको। घुलित अक्सिजन भयो, तापक्रम भयो, पानीकोमा भएको अमोनिया भयो अथवा धनिलोपन भयो, अनि त्यस पछाडि पिएच भयो, मेजर यही हो। अरू पनि छन् तर मुख्य तुरन्त असर गरिहाल्ने यिनै हो। अब यी चिजहरू चाहिँ छिटो परिवर्तन भइराखेको हुन्छ, अरू बेला चाहिँ अलिक टाइम लाग्छ भने यतिखेर चाहिँ हामीले भन्नै नसक्ने गरी छिटो परिवर्तन भइराखेको हुन्छ। त्यही भएर यसको अनिवार्य रूपमा चाहिँ हामीले मापन गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। अब अहिले अलिकति मापन गर्न पनि सजिलो भएको छ, पहिला त हामीले तापक्रम र टर्बिडिटी बाहेक धमिलोपन बाहेक हरेक चिज चाहिँ ल्याबमै गर्नुपर्थ्यो प्रयोगशालामा लगेर। अहिले चाहिँ हामीसँग डिजिटल पेन टाइपको सानसानो हामीले बोकेर हिँड्न सक्ने डिजिटल इक्विपमेन्टहरू यन्त्रहरू आएका छन्, त्यसबाट पनि सजिलै मापन गर्न सक्छौँ। अब यसरी मापन गर्दाखेरि यदि तापक्रम चाहिँ हामीलाई मानौ न तातो पानीको लागि पालेको माछा छ भने तापक्रम एकदम चाहिने भन्दा अत्यधिक धेरै अथवा कम छ भने त्यसलाई कसरी हुन्छ? अब धेरै छ भने चिसो र सफा पानी त्यहाँ राख्नु पर्यो, जसले गर्दाखेरि अलिकति मिनिमाइज हुन्छ टेम्परेचर। यदि तापक्रम निकै कम भएको छ भने हामीले बोरिङको अलिकति तातो भएको पानीहरू चाहिँ त्यहाँ थप्यो भने केही केही मात्रामा त्यसले कन्ट्रोल गर्छ। अर्को चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको हामीले घुलित अक्सिजन, जसलाई दियो पनि भन्छु, त्यो भयो माछाले मेन अक्सिजन पाउने नै त्यहीबाट हो। अब लामो समय बादल लाग्दियो, दिनभरि घाम लागेन भने हाम्रो अक्सिजन बन्ने प्रक्रिया त बन्द हुन्छ। पोखरीमा भएको जलीय जीवहरूले वनस्पतिहरूले अक्सिजन बनाउँदैनन्, त्यो नबनाए पनि बाछा पोखरीमा भएको माछाले त अक्सिजन दिइ नै राखेको हुन्छ, कन्टिन्यू लिइराखेको हुन्छ, जसले गर्दाखेरि अक्सिजनको कमी हुने, श्वास प्रश्वासमा अप्ठ्यारो हुने, माछा मर्ने हुनसक्छ। त्यही भएर पनि डिओको पनि मापन गरेर के गर्न सकिन्छ? खास गरेर हामी चनाखु हुने भनेको मध्य रात 2-3 बजे पछाडि घाम नलागुन्जेल, त्यतिखेर अलिकति हामीले राम्ररी याद गरेर चनाखु भएर, अब धेरै ठुल्ठुलो फार्म छ, ठुला पोखरीहरू छन् भने अहिले बिजुलीबाट चल्ने एडिटरहरू आउँछन्, विभिन्न किसिमका एडिटर, त्यो चलाउन सक्छौँ। अलिक ठिक्कको ठिक्कै खालको पोखरीहरू छन् भने मोटरबाट स्वच्छ सफा पानी पठाएर फुहारा बनाएर पानी पोखरीमा झार्दा पनि भयो, अथवा हामीले सक्छौँ भने त्यो दुवैटी छैन, बिजुली पनि छैन भने मान्छेले नै गएर पौडी खेलिदिने, हाँस पालेको छ भने हाँस उल्दिएर हाँसलाई पौडी खेल्न दिने, यस्ता कामहरू गराएर हामीले डिओलाई पनि अलिकति केही न केही म्यानेज गर्न सक्छौँ। अब यसको बेसिक कुरा के बुझ्नु भने, यो सबै गर्ने भनेको जसरी भए पनि हामीले पोखरीको पानीलाई चलायमान बनाउने हो। त्यो बनाउनलाई चाहिँ मैले भनेको बाहेक अरू पनि उपायहरू हुन सक्छन् होइन, जसरी पनि पानीलाई चलायमान बनाउने, जसले गर्दाखेरि जुन वातावरणमा त अक्सिजन छ हाम्रो, तर अब केही कारणले पानीमा छैन, पानीमा त आफै मिसिँदैन, मिसिने बनाउनलाई चाहिँ हामीले केही न केही गरेर पानीलाई चाहिँ चलायमान बनाउनु पर्ने हुन्छ।
3: यो समयमा माछामा कस्ता खालका रोग संक्रमण देखिन सक्छ, माछाको स्वास्थ्य परीक्षण कतिको महत्व बनाउन सक्छ जानकारी?
4: हजुर, अब यसमा चाहिँ स्वास्थ्य परीक्षण पनि एकदमै इम्पोर्टेन्ट छ। मैले अघि नै भनिहालेँ, हाम्रो पानीको गुणस्तरको अरू पनि चिज छन्, जस्तै पिएच, अमोनिया, टर्बिडिटी, घुलित अक्सिजन भयो, तापक्रम भयो, यिनीहरू छिटो परिवर्तन भइराखेको हुन्छ। त्यो परिवर्तनले गर्दाखेरि माछा तलाबमा हुन्छ, सँगसँगै अरूतिरबाट आए बाढीले बगाएको संक्रमित माछाहरू पनि ल्याएको हुनसक्छ, त्यहाँ जङ्गली माछाहरू पनि ल्याएको हुनसक्छ, अनि माछा अलरेडी तलाबमा पनि छ, पानी घमिलो छ, त्यसले पनि माछालाई श्वास लिन अप्ठ्यारो भइराखेको हुन्छ, अरू कुरामा पनि असर गरिराखेको हुन्छ। त्यही भएर यस बेलामा चाहिँ रोगको परीक्षण एकदमै याद गरिराख्नुपर्छ हामीले, माछाको स्वास्थ्य कस्तो छ। धेरै केही नभए पनि माछालाई दाना दिने बेलामा माछा राम्ररी सामान्य रूपमा पौडी खेलेको छ कि छैन, दाना खाएको छ कि छैन, शरीरमा कुनै चोटपटक लागेको छैन छ कि छैन भन्ने कुराहरू याद गरेर, अब यदि त्यस्तो केही लक्षण देखिएको छ भने त्यहाँ नजिकै को प्राविधिक हुनुहुन्छ उहाँलाई बोलाएर त्यसको स्वास्थ्य परीक्षण गराएर उचित के हुनसक्छ औषधि उपचार त्यो चाहिँ गराउनै पर्ने हुन्छ। यदि कुनै एक फाटा फुटो अथवा दुई चारवटा माछा मरेको छ भने त्यसलाई तुरन्त निकालेर हामीले चाहिँ खाल्डो खनेर गाड्नै पर्ने हुन्छ।
3: यो समयमा खास गरी कस्ता खालका माछामा देखिन सक्ने संक्रमण हुन सक्छन्?
4: संक्रमण मुख्यत परजीवी हो यस बेलामा देखिने भनेको, होइन विभिन्न किसिमका परजीवीहरू छन्। अब यो कार्क माछामा भन्यो भने जुम्रा, लर्निया अनि त्यसो फेरि अरू पनि परजीवीहरू छन्, ती जुम्राहरू लाग्न सक्छन्। अनि त्यस पछाडि घाउहरू पनि, घाउहरू विभिन्न किसिमका घाउहरू लाग्न सक्छ, सँगसँगै विभिन्न किसिमका घाउहरू लाग्न सक्छ र सँगसँगै माछा तलाउमा हुन्छ नि त उसले त पानी पनि धमिलो छ, पानीको गुणस्तर अरू प्यारामिटरहरू पनि चेन्ज भइराखेको छ, तनावमा हुन्छ, तनावमा भएपछि अरू पनि रोगहरू पनि ब्याक्टेरियल रोगहरू भयो, हाम्रो ब्याक्टेरियाले गराउने रोगहरू, ढुसीले गराउने रोगहरू तिनीहरू पनि देखिन सक्छन्। जस्तै पखेटा कुहिने, पुच्छर कुहिने अथवा छालाको रोगहरू, अल्सरहरू तिनीहरू पनि देखिन सक्छन्।
3: माछाको आहार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पक्षहरू चाहिँ के के छन्?
4: आहार व्यवस्थापनमा अब अरू त सामान्य नै हुन्छ, तर खास के याद गर्नु पर्यो भने यदि दिनभरि बादल लागदियो अथवा बादल नलागे पनि घाम लागेको छैन भने हामीलाई दाना पटक्कै दिनु हुँदैन माछालाई, किनभने माछालाई चाहिँ त्यसै अक्सिजन कमी भइराखेको हुन्छ, अक्सिजन बनिराखे हुँदैन पोखरीमा, दाना दियो भने उसले दाना प्रयोग गर्छ, खान्छ, दाना खाएपछि उसलाई अक्सिजन अझ धेरै चाहिन्छ दाना पकाउनलाई, त्यही भएर चाहिँ हामीले दाना चाहिँ कम्प्लिटली बन्द गर्नुपर्ने हुन्छ। अर्को कुरा चाहिँ हिउँदो लाग्दै जाँदाखेरि माछाले दाना अलिक कम खान्छ अनि खाएको दाना पनि धेरै जसो उसले बढ्न भन्दा पनि आफ्नो शरीरको तापक्रम मेन्टेन गर्नलाई चाहिँ प्रयोग गर्छ, त्यही भएर यतिखेर हामीले दाना बिस्तारै माछाको घटाउँदै जान्छौँ। घटाउँदै जाने भनेको मानौँ न सामान्य रूपमा हामीले शारीरिक तौलको 3% दाना दिइराखेको छौँ भने यति बेला चाहिँ घटाएर 1-2% ल्याएर राख्न सक्छौँ।
3: कुराकानीकै सन्दर्भमा माछा पालन किसानहरूलाई एकदम भन्नै पर्ने छुटेका केही जानकारी सहित
4: यसमा चाहिँ अब मोटामोटी त्यही कुराहरू हो माथि हामीले भनेको, होइन तर पर्सनली मैले फिल गरेको काम गर्दै जाँदाखेरि उहाँहरूसँग कुरा गर्दै जाँदाखेरि मैले फिल गरेको कुरा के भने अरू त भइ नै हाल्यो, जस्तै अब झारहरू हुन्छ नि हाम्रो पोखरी वरिपरि डिलहरूमा झारहरू छ अथवा हाम्रो पोखरीको पिडमा चाहिँ धेरै नै लेदोहरू छ, तिनीहरू चाहिँ हटाउनै पर्ने हुन्छ यतिखेर, होइन। र अर्को इम्पोर्टेन्ट कुरा भनेको अब यो बेला भनेको खासमा नेपालमा के चलन चल्ती छ भने हाम्रो वर्षा सकेर हिउँद लाग्दै गएपछि अब माछा बढ्दैन, दाना किन खैरा पालिराख्ने भनेर प्रायः चाहिँ किसानहरूले माछा बिक्री योग्य छ भने बेचदिने चलन छ। त्यो बेचिसकेपछि अब माछा त हाम्रो पोखरीहरू त खाली खाली भयो, अनि किसानहरूले के चाहिँ गर्नु पर्यो भने यही बेलामा हाम्रो अर्को बाली लिनलाई, अर्को वर्ष हामीले माछा अर्को वर्ष बाली लिनलाई के गर्ने हो, कहाँबाट माछाको भुरा ल्याउने, कुन कुन माछा पाल्ने, कस्तो खालको दाना दिने, पहिले दिएको दाना राम्रो थियो कि थिएन, सम्पूर्ण प्लान चाहिँ बनाउनै पर्छ जुन चाहिँ अलिकति हाम्रोमा चाहिँ मिसिङ छ। यो प्लानहरू बनाएर उहाँहरूले माछा पालन गर्नुभयो भने अलिक सहज हुन्छ, नभए प्रायः के हुन्छ भने उहाँहरू माघ लागेपछि भुरा स्टक गर्नुपर्ने हो पोखरीमा, उहाँहरू जेठ असारतिर आउनुहुन्छ भुरा लिनलाई, भुरा चाहिँ सकिराखेको हुन्छ, कतिजनाले लगिसक्नु भएको हुन्छ, कतिले पाउनुहुन्न, त्यही भएर चाहिँ हामीले नयाँ वर्षको बाली लिन नै प्लान अनिवार्य रूपमा गर्नु पर्यो, साथसाथै यही बेलामा चाहिँ अब पोखरी मरम्मत सँगसँगै वरिपरि भएको झारसार नियन्त्रण गर्नेदेखि लिएर पोखरीको सरसफाई, पिडमा भएको जुन लेदो हुन्छ त्यो हटाएर 30 सेन्टिमिटर भन्दा बढी पोखरीको उसमा पिडमा लेदो नहुने गरी व्यवस्थापन गर्नुपर्ने चाहिँ अनिवार्य देख्छु मैले।
3: तराई क्षेत्रको विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर क्षेत्रका किसानहरूले खासमा माछाका भुराहरू राख्दा कति साइजमा अथवा कुन कुन जातका भुराहरू राख्दा उपयुक्त हुन्छ?
4: हजुर, यो ती क्षेत्रहरू सँगसँगै अन्यको ठाउँमा पनि जहाँ पनि हाम्रो माछा पालन हुन्छ त्यहाँ चाहिँ हामीले अहिलेलाई के भन्छौँ भने अब सानो भुरा नराख्ने, सानो भुरा हेर्दाखेरि धेरै देखिन्छ, सस्तो हुन्छ, तर समस्या चाहिँ के हुन्छ भने ती कम बाँच्ने दर कम हुन्छ, सकेसम्म हामीले यदि माछा उत्पादनको लागि गर्दैछौँ होइन, खाने माछा पालन गर्नलाई, बिक्री वितरण गर्नलाई माछा पाल्दैछौँ भने सकेसम्म 15-20 ग्राम भन्दा तलको भुरा नराख्ने पास पोखरीमा, त्योभन्दा माथिकै साइजको राख्ने तर तलको नराख्ने, पोखरीको चाहिँ सरसफाइमा एकदम महत्वपूर्ण रूपमा ध्यान दिने, किनभने हामीले ध्यान दिँदैनौँ घाँस छ माछा त पानीमा छ जसरी पनि बढिहाल्छ भन्ने हुन्छ, तर ती घाँसहरूबाट रोगहरू किराहरू माछालाई लाग्ने विभिन्न रोगहरू सर्न सक्छ भन्ने कुरा एकदमै याद गर्नुपर्ने हुन्छ।
3: आगामी अङ्कमा पनि यहाँसँग माछा पालन किसानहरूका सन्दर्भमा थप कुराकानी गरौँला। आजको कार्यक्रमको अन्त्यमा छौँ हामी, निकै महत्वपूर्ण समय प्रदान गर्नुभयो, माछा पालन कृषकहरूका लागि महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो, विशेष गरी यो वर्षा र भेलबाडी पछिको अवस्थामा माछा पालनलाई कसरी व्यवस्थापन गर्ने विषयमा महत्वपूर्ण सुझाव र जानकारी प्रदान गर्नुभयो। मत्स्य विज्ञ अभिलाषा झाजु, यहाँलाई धेरै धेरै धन्यवाद।
4: हजुर बाबुजी, तपाईँलाई पनि साथसाथै रेडियो एफएमको माध्यमबाट मैले चाहिँ जाने बुझेको कुराहरू, मैले जाने माछा पालनमा आफूले अहिलेसम्म सिकेको कुराहरू समक्ष मत्स्य कृषकहरूसँग साझा गरिदिन, उहाँहरूसँग सेयर गरिदिने मौका दिनुभएकोमा तपाईँहरूलाई पनि साथसाथै अहिले मलाई सुनिराख्नु भएको सम्पूर्ण श्रोतागणहरूलाई यो विशेष गरी मत्स्य पालक कृषकहरूलाई पनि मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद छ।
3: नमस्कार।
4: हस् नमस्ते।
5: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन्छ समस्या, के हुन्छ विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर एफएमबाट सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि
6: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
7: अपना उग्रावर रेडियो टाइगर 99.2 MHz बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्ती बैठी है। यी कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र संघले मिलकर तयार पर्लक हो।
0: अब हाम्रा एक अझ कृषि सम्बन्धी छोटकरी मन गतिविधि सुनिए।
2: ऐना दिन मफे पानी पर्न सम्भावना विलक हुँसे पशु पंक्षी ओ मच्छी पालन म संलग्न रलग किसान हुकन विशेष सावधानी अपनाए कृषि मौसम सल्लाह बुलेटिन सुझाव देलाबाट बुलेटिन म मुर्गी बक्ती ओ स्वर पालन करना किसान हुकन पानी परल ब्याला खुवाजुर ओ हिला हुल अवस्थामा रोके जोखिम बहना विलक हुँसे आवश्यक सावधानी अपनाए कैगिल्बा बाहे परिजीवी नियन्त्रण केला प्राविधिक हुकन के सल्लाहमा औषधि प्रयोग करना ओ ब्रोइलर कुखुरा हुकन रोग से बचाइकला सिफारिस अनुसार के खोप लगाए सुझाव दे गिल्बा। मुर्गिन के खोर म भिजल मल ओ स्वेटर तत्काल हटा खन अमोनिया गन्ध नियन्त्रण परकला खोर सफा सुखा ओ हावा चलना मेरके बनाई पर्ना बुलेटिन में उल्लेख कर गिल्बा। पानी पर्ना ठाउँमा मच्छी पोखरी पानीकी सतह नियमित अनुगमन ओ निरीक्षण गर सुझाव देगेलबा। हेर वर्षा के कारण पोखरीमा पानी पानीकी मात्रा ढेर हुइलसे मच्छी बाहिर निक्रसेक्न विलखोसे पोखरीकी संरचना ओ जालीकी समेत व्यवस्थापन गर पर्ना बताइगिल्बा। भारी वर्षा हुना समयमा दाना देना मच्छी छन्ना प्रजनन करना ओ भुरा नर्सरी पोखरीमा सर्ना लगायतके काम कुछ समयका लाग ओ वर्षा रोकलपाछा सञ्चालन गर्न सुझाव देगिल्बा। बुलेटिनके अनुसार हिला ओ लेदोके कारण मच्छी मटना बरसेकना भिलक वर्षे 1.5 मिटर गहिराई हिलक पोखरी म फिटकरी 10-12 केजी प्रति कठाके दरले प्रयोग गर सेक्जिना उल्लेख गर्गिल्बा। फिटकरी प्रयोग गर्ला करिब 3 दिन पाछा पोखरी हो चर्यो कोर्नम पोटासियम प्रम ग्याङनेट प्रयोग गर्ना ओ उपचार गर्गिलक मच्छी पोखरीमा फिडो सहन छोड्ना से आग सावधानी अपनाए सुझाव देगिल्बा। भारी वर्षा पाछा प्राकृतिक आहार कम हुइसिक्ना हिलक होसे पोखरीमा 15 दिनके फरकमा 10-15 केजी कम्पोस्ट मल धर्ना ओ युरिया ओ डिएपी प्रति कठाके दरले पानी घोलखन प्रयोग गर सुझाव देगिल्बा। मौसम सुधार उहिल्पा छ, खैना मच्छी उत्पादन केला करिब 25% प्रोटिन युक्त सन्तुलित दाना शरीर के तल अनुसार दैनिक रूपमा दे पर्ना ओ दाना सफा सुक्खा स्थानमा भण्डारण करक पर्ना बुलेटिनमा उल्लेख गर्गिल्बा। अष्टखम माछा पालनमा उहिना जोखिम न्यूनीकरण केला किसान हुकन बिमा गर समेत सुझाव देगिल्बा।
0: मौसम सम्बन्धी जानकारी कलाक निशुल्क 11:55 हो। कृषि तथा पशुपन्छी जिज्ञासा कलाक 11:35 सम्म सम्पर्क कार्यक्रम अपनाउक र बुलेटिन के बारेमा जानकारी लिन सक्ने बाटी।
1: कृषि औ पशुपालन सम्बन्धी जिज्ञासा केलक नेपाल कृषि अनुसन्धान परिषदकै पैसा नैलग्न नम्बर 11:35 हरेक सोमबार सन्ध्याकै 5 बजेदेखि 7 बजेसम्म फोन गर्न सक्दै।
0: अब हाम्रा सुन्टीबाटी कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषि कार्यक्रमका पुछारमा आशिक ली आप पाला हिलबा हमार प्रश्न अपना जवाब
2: आप पाला हिलबा गैलक कार्यक्रम हाम्रो पुछलक प्रश्न सही जवाब देना विषयमा हाम्रो पुछल प्रश्न सही जवाब हो असोज ओ कार्तिक महिना। आज कार्यक्रम म कोन विषयमा अन्तर्वार्ता लेगिल रह प्रश्न एकचोट हे आज कार्यक्रम म कोन विषयमा अन्तर्वार्ता लेगिल रह
0: यी प्रश्नके उत्तर अपनाउँ।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349। पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पग्नाहा। थप जानकारीका लागि 98-580-21-161 सम्पर्क गर्न सकिनेछ।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np/ डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरनी मैना पोखरका लागि
1: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
2: मानपुर टपरा मिलमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
2: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भोरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नभएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आवि नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: विरुद्धी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावी भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए ओ महाराज है, म फेरि नमन सपिङ सेन्टरमा जाइतु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
4: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरीगाउँ बजार बर्दिया,
8: राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य।

0: कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबु नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-974।
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

नमः। शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्ष गरेर बस्नु हुने तपाईँ तमाम श्रोतामा थोरै विलम्ब भयो, क्षमा माग्दै कार्यक्रमलाई स्वागत गर्दै म उपस्थित छु। ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं पञ्चाङ्ग ग्रह गोचर र राशिफलहरू सहित तपाईँसँग उपस्थित भएको छु। केही प्राविधिक समस्याले केही विलम्ब भएको तपाईँलाई जानकारी गराउँदै कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज विशेष असोज महिनाको 16 गते आज शुक्रबार, तदनुसार इस्वी सन 2026 रहेको छ। अक्टोबर 2 तारीक नेपाल सम्मत 1100

0: 46 यहाँलागा रुद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा षष्ठी तिथि 15:53 दिनको 12:18 तथा उपरान्त सप्तमी रोहिणी नक्षत्र 3:43 बिहान 7:26 व्याघात 40:13 भद्राकरण 42:54 आज आनन्द युगमा मित्र युग रहेको छ। आजको दिनमानको समय 29:36 बिहान सूर्योदय 5:57 भयो। साँझ सूर्यास्त 5:47 रहनेछ। आज सूर्योदयमा 15:53 षष्ठी भए पनि 16 श्राद्धको लागि 21-22 चाहिने अवस्था भएको कारणले गर्दा आज 12:18 पछाडि सप्तमी तिथि प्रारम्भ रहनेछ। आज सप्तमी श्राद्ध हो। यो मैले अस्ति पनि भने यो पार्वण श्राद्ध विशेष गरी 12:00 भन्दा पहिले प्रारम्भ गर्ने हुँदैन नियम अनुसार। अब कहिलेकाहीँ काहीँ अब अभावको ठाउँमा कहिलेकाहीँ गर्न पाइयो, तर यतिखेर एक बिहानै चाहिँ सकभर सप्तमी श्राद्ध नगरेको राम्रो, किनकि तिथि लागिसकेको छैन। गुरुहरूले झुक्याउनु होला, गुरुहरूले अलिकति केही गडबडी गर्नुहोला, तर सम्भव भएसम्म पिण्ड दिने बेला चाहिँ 12:18 कट्नै पर्छ भनेको 12:18 कटेपछि शुभ मानिन्छ। अबको क्रममा तपाईँलाई जानकारी गराउँ ग्रह गोचर। सूर्य कन्या राशिमा रहेका छन् भने चन्द्रमा वृष राशिमा छन्, मंगल ग्रहको अवस्था यतिखेर कर्कट राशिमा छन् भने बुध ग्रह तुला राशिमा छन्, बृहस्पति कर्कट राशिमा रहेका छन् भने शुक्र ग्रह तुला राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिएको छ। अबको क्रममा तपाईँलाई जानकारी गराउँछु तपाईँका जिन्दगीमा आइपर्ने आज घट्ने घटना, तपाईँको दिनलाई कसरी अगाडि बढाउँछ राशिफल भन्ने चिज तपाईँको लागि महत्वपूर्ण हुन्छ। तपाईँको दिनमा आजको दिन कसरी व्यतीत हुन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि धनस्थानमा रहेको चन्द्रमाले आजको दिन आर्थिक क्षेत्रमा प्रसन्नता ल्याउँछ। बाढ़ी पवित्र रहनेछ। सबैले तपाईँको प्रशंसा गर्छन्। तपाईँले आँटेका कामहरूमा सफलता प्राप्ति गर्ने योग छ। आजको दिन सकारात्मकता छ। लग्नमा उच्च चन्द्रमाले गर्दा सबैले तपाईँको प्रशंसा गर्छन्। कुनै महत्वपूर्ण जिम्मेवारी पनि तपाईँलाई आइपर्न सक्छ। आजको दिनमा निकै सावधानी भएर अगाडि बढ्नुहोला। दिन असाध्यै सकारात्मक राशिमा संकेत छ। मन असाध्यै प्रसन्न रहने खालका योगहरू रहेका छन् भने आँटेका कामहरू बनिरहने अवस्थाहरू रहन सक्छ। मान सम्मानमा वृद्धि रहन्छ। गर्दै आएका हरेक कामबाट सकारात्मकता आजको राशिमा संकेत छ। कर्कट राशि हुनेको लागि भने लग्नमा बृहस्पति छन्, उन्नति राम्रो छ। तपाईँको लागि सकारात्मकता राम्रो छ, पठन पाठन सुधार होला, तर प्रेममा भने घाटा बेहोर्नु पर्ने युग रहेको छ। सिंह राशि हुनेको लागि नभनेका कामहरू पनि बन्दै जान सक्छन्। पशु र चौपायबाट मनज्ञ धनार्जन गर्न सकिन्छ। लेखनको कार्यमा अलिक केही कमी कमजोरी हुन सकिन्छ। सरस्वती मातालाई पुकार्दै लेखन कार्यलाई पनि निरन्तरता दिनु राम्रो मान्ने योग छ। कन्या राशि हुनेको लागि आजको दिनबाट हेर्दा शनि सप्तमेश भएको कारणले गर्दा अलिकति कामहरूमा सफलता नबन्ला। दाजुभाइमा मनमुटाव वृद्धि रहनेछ। आज पुर्खोली सम्पत्तिमा पनि केही विवाद हुन सक्ने, झै झगडा दाजुभाइमा हुने भएकाले सावधानीका साथ अगाडि बढ्नु शुभ हुन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषी राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: सुन्नुहोस् संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिनमा तपाईँको श्रृंगारमा अलिकति खर्च बढ़ी रहनेछ। आजको दिनमा प्रेम प्रस्तावहरू आउन सक्ने योग छ, छुटपटेको भय लाग्न सक्छ, सावधानी भएर अगाडि बढ्नु। आज अलिकति दिन अलि अशुभ खालका छन्, घर परिवारसँग टाढिनु पर्ने योग रहेको छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ। प्रेममा सफलता मिल्नेछ, महत्वपूर्ण यात्राहरू गर्दै हुनुहुन्छ, यात्रा पनि सफल हुने योग छ। धनुराशिको लागि थोरै तपाईँको कुरा काटेको संख्यामा वृद्धि हुनेछ। आज आफ्नै परिवारसँग टाढिनु पर्ने योग पनि रहेको छ। तपाईँलाई कृषि र पशु चौपायबाट भन्दा पनि आज विशेष गरी औषधि सम्बन्धी, फार्मेसी सम्बन्धी, नर्सिङ सम्बन्धी काम गर्नेहरूको लागि भने दिन असाध्यै महत्वपूर्ण रहेको छ। जागिरमा पद वृद्धिको सम्भावना, सन्तान परिवारबाट तपाईँको प्रशंसा हुने योग र तपाईँलाई मनमा आनन्द रहने आजको दिन असत्य सुखद बन्ने योग छ। मनमा पीर पर्न सक्छ, झुटो आरोपको सामना गर्नुपर्ने बाध्यतात्मक सृजना हुन सक्छ। आजको दिनमा तपाईँले बोल्दा विशेष ध्यान दिनुहोला, दण्ड जरिवाना तिर्नुपर्ने सम्भावना भएकाले ओम राम राहवे नमः यो मन्त्र जप गर्नु तपाईँको लागि केही राम्रो शुभ संकेत मिल्न सक्छ। आजको दिनमा तपाईँलाई नबनेका काम बन्दै जान सक्ने सम्भावनाको योग र असाध्य राम्रो र मंगलकारक योग देखिएको छ। आजको दिन तपाईँलाई सहज हुनेछ, मनमा अति नै आनन्द आउन दिन्छ, कारण हो तेस्रो भावको चन्द्रमा पराक्रमिक बन्न सक्छ। शास्त्र अनुसार तपाईँको लागि आज अधुरा कामहरू पूरा हुनेछन् भने आफन्तहरू पनि आफूसँग झुकेर आउनेछन्। शत्रु आज तपाईँसँग झुक्दा मनमा तपाईँको असाध्य आनन्दको अनुभूति राशिमा संकेत छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 148 73 601।
2: लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छु। तपाईँ यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ र हामीलाई केही मनमा लागेका श्राद्ध सम्बन्धी केही जिज्ञासाहरू राख्न चाहनुहुन्छ भने फटाफट रूपमा हाम्रो पात्रो एप्लिकेशनबाट सुन्दै गरेको रेडियोहरूबाट कमेन्ट तपाईँ छोड्न सक्नुहुनेछ। हामी तपाईँका कमेन्ट अवश्य मै विभाजन गर्छौं तर चिना हेर्ने काममा चाहिँ कमेन्टबाट हुँदैन, नम्बरमै फोन गर्नुपर्ने हुन्छ। हामी तपाईँसँग प्रत्यक्ष रूपमा कमेन्टहरूबाट धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका हुन्छौं। यतिखेर कमेन्ट छ कि छैन मलाई प्राविधिकबाट इसारा मिलिरहेको छ, कमेन्टहरू छैनन् तर कमेन्ट आउने क्रम जारी हुन सक्छ। हामी यतिखेर फोनमा सम्पर्क गरिरहन्छौ केही श्राद्ध सम्बन्धी अथवा केही यसपालिको नवरात्र सम्बन्धी पनि अब जानकारी गराउन सक्नुहुन्छ। नवरात्र सम्बन्धीमा केही तपाईँलाई मनमा लागेका कौतूहलता अथवा यसपालिको नवरात्र कस्तो छ, धेरैको हल्ला अस्त छ, शुक्र अस्त छ रे, जमरा राख्नै हुँदैन भन्ने खालको हल्ला चलिरहेको छ, यो एकदम गलत हो। यसपालि कार्तिक महिनाको असोज महिनाको यो 25 गते जमरा राख्ने दिन छ भनेको यसलाई के भन्नुहोस् त भने जमरे के भन्नु घटस्थापना भन्नुहुन्छ होइन, घटस्थापना छ होइन। अनि 28 गतेबाट तपाईँको चाहिँ शुक्र ग्रह अस्त छ। यो के हुन्छ अस्त, कसरी गरिन्छ यो काम, बीचमा अस्त पर्यो, संहिता गर्न मिल्दैन, विशेष अनुष्ठान नूतन अनुष्ठानहरू नयाँ कार्यहरू गर्न चाहिँ हुँदैन, तर जमरा त हरेक वर्ष राखेको हो नि त हामीले होइन, त्यसलाई नित्यमा गर्नुपर्छ, जमरा राख्नै नहुने भन्ने होइन, तर यसमा विशेष गरी देवी भागवत लगाउने अथवा अनुष्ठान गर्नेमा विशेष काम गर्छु यो वर्ष देवीको नाममा, आज म यसपालि चण्डी पाठ गराउँछु भयानक खालको भन्दा चाहिँ तपाईँले एकदम विधिवत रूपमा त्यो जुन अहिलेसम्म नगरिएका कर्महरू गरेर संहिता गर्न मिल्दैन, त्यसो भएको हुँदा त्यो चाहिँ हो जमरा राख्ने, साधारण पाठ गराउन मजाले मिल्छ। फेरि तपाईँलाई लाग्न सक्छ पाठ त एउटै हुन्छ, कसरी दिव्य र साधारण भन्ने हुन्छ, दिव्य भनेको संकल्प सहित अहिलेसम्म तपाईँले पाठै गर्नु भएको छैन अथवा पोहोर साल पाठ गराउँदा सामान्य हिसाबले पाठ गराउनु भयो भने यसपालि विशेष अनुष्ठान गरेर देवीलाई प्रसन्न पार्छु भन्दा त्यसरी मिल्दैन है, जमरा राखौं टिको लगाऊ। यसपालिको दशैं पनि शुक्र अस्तमा परेको छ, फेरि यहाँ पनि अर्को समस्या आउँछ, लु अस्तको बेला त टिको लाउन हुन्न रे भन्ने पनि अहिले हाम्रा यी वैदिक सनातन परम्परालाई भान्नको लागि हामी प्रकृतिसँग जोडिएका व्यक्तिहरूलाई हामी हिन्दू बौद्ध किराँत होइन यस्ता परिवारहरूलाई चाहिँ भान्नको लागि भनेको ओमकार परिवारलाई भान्नको लागि अर्को तत्त्व लागिरहेको छ, कदापि त्यो तपाईँले ख्याल गर्नुपर्ने अवस्था रहन्छ नै है त। यतिखेर कोही जिज्ञासुहरूले कमेन्ट पनि गर्दै गर्नुहोला, म यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको मलाई इशारा प्राप्त भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। जय श्री कृष्ण, राधे राधे। ए प्रभु राधे श्याम, कोही हुनुहुन्थ्यो तर उहाँसँग भने कुराकानी हुन सकिन्छ।
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शङ्खुवसरबाट। नाम के भन्नुभयो?
1: अशोक अधिकारी।
0: अशोकजी अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले? दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिले काम सुन्ने गर्नुभएको छ?
1: दैनिकै सुन्छु गुरु।
0: दैनिक सुन्नुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म आफ्नै बारेमा।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
1: 2063 साल।
0: 2063 साल कुन महिना?
1: साउन 31 गते।
0: 63 सालको साउनको 31 गते कति बजे?
1: बुधबारको दिन 12:09 दिउँसो।
0: 12 बजे
1: जिल्लामा
0: दिउँसो शङ्खुवसभा जिल्लामा। तपाईँको आफ्नै हो यो?
1: हजुर आफ्नै।
0: यो तपाईँको आफ्नै हो भने राशिको नाम अबाट नाम आउँछ, अशोक मेष राशि, अष्टमी भन्ने तिथिमा जन्म भएको छ, भदौको कृष्ण पक्षको अष्टमी। लग्नमा बृहस्पति, साह्रै राम्रो मान्छे तर बीचमा पढाइ यस्तो मजाले बिग्रियो। आहा, पढाइ छोड्नुभयो?
1: छैन, छोडेको भर्खर पुगेछ।
0: पढाइ राम्रो भएन है बीचमा?
1: हजुर।
0: कति भयो 12 कक्षा भ्याएको कि यसले? एकदम है, तपाईँलाई राहु पनि चलेको छ, सङ्कटा पनि चलेको छ, यसलाई स्वामी पत्नी ग्रह भनिन्छ, एउटा एकदम अशुभ हुन्छ। राहु र संकटको विशेष शान्ति गर्ने विशेष पूजा पाठहरू गर्ने कामहरू गर्नुपर्छ। तर लग्नमा बृहस्पति छ एकदम भाग्यमानी मान्छे, यसलाई तपाईँले बेलैमा शान्ति गर्नुभयो भने चाहिँ असाध्यै राम्रो हुन्छ है। अनि यस्तो संकटा राहु चलेको मान्छेलाई अलिकति चोटपटको भए पनि रहन सक्छ, जुटाएर पनि आउन सक्छ, एकदम ध्यान दिनुहोला। 21 वर्षसम्म भनेको अब एक वर्ष एकदमै ध्यान दिनुपर्छ, त्यसपछि केही कुरामा सुधार हुन्छ है त। मैले भने त राहु चल्या छ, संकट चल्या छ, त राम्रो हुँदैन नि हजुर। राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: शुभ रङहरू
0: अब यो सबैभन्दा राम्रो तपाईँको लागि तीन अङ्क राम्रो हुन्छ, तपाईँको रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ, त्यस्तो आतिनु पर्दैन, ग्रहहरू ठिक छन् है।
1: अनि घरको वास्तु कति छ गुरु?
0: घरको वास्तुको लागि ठिक छ, त्यस्तो आतिनु पर्दैन।
1: बुवा आमासँगको सम्बन्ध?
0: बुवा आमासँग पनि ठिक छ, त्यस्तो नातिनु, सबै कुरामा ठिक छ। अलिकति ग्रहलाई राम्रोसँग शान्तिहरू गर्नु, राम्रोसँग पूजा पाठहरू गर्नु होला हुन्छ है त।
1: अनि कुन विषय लिएर पढ्दा राम्रो हुन्छ गुरु?
0: टेक्निकल विषय, साइन्सहरू पढ्ने। तर तपाईँलाई राम्रो सङ्कट लाग्यो, अलिक मन कता कता चुलबुल चुलबुल हुन सक्छ है।
1: अनि विवाह कति छ?
0: विवाहको लागि राम्रो छ।
1: अनि विदेश जाँदा राम्रो हुन्छ कि सरकारी जागिरहरू? त्यही गर्दा
0: तपाईँको लागि त सरकारी जागिर पनि ठिक छ, विदेश पनि ठिक छ। तर अहिले चाहिँ विदेश जानुभयो भने राहुले पैसा बिगारिदिन सक्छ, पैसा फसाउन सक्छ है। बुझ्नु भने अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विशेष महत्वपूर्ण कुराहरू सोधेर तपाईँ पनि बिदा हुन सक्नुहुन्छ। महत्वपूर्ण कुरा यस मानेमा तपाईँको सामान्य कुरा त सबैले भनिहाल्छन्, विशेष बिग्रिएको अवस्थाको कुराहरूलाई हामी बिग्रियो मात्रै भन्दैनौ, तपाईँ हामी तपाईँको लागि तपाईँसँग भएका विभिन्न जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको हुन्छ। यतिखेर तपाईँलाई समस्या पर्छ, कसैलाई शनि ग्रह चल्छ, कसैलाई राहु ग्रह चल्छ, तर त्यसको समस्याको समाधान के त भन्ने पनि हामी तपाईँलाई तर्क दिइरहेका हुन्छौँ। आदरणीय सज्जनहरू, 16 श्राद्धको बेला मैले हिजो पनि फेसबुकमा पोस्टहरू राखेको छु, 16 श्राद्धको बेलामा तपाईँको घर परिवारमा जुन घरमा पिण्ड दिदी हुनुहुन्छ त्यो घरमा बालक बच्चा वृद्ध रोगी कसैले पनि भजन नगर्नु शास्त्रको मान्यता रहेको छ। ध्यान दिनुहोला, किनभने पितृले तपाईँलाई पितृलाई दिनुभन्दा पहिले त्यो घरमा अरूलाई दिनुभयो भने पितृ नाराज हुनेछन्, रिसाउनेछन्। त्यसो भएको हुँदा तपाईँहरूले यस्ता कुरामा ध्यान दिनु, हामी त श्राद्ध त गरिन्छ तर हरेक कुरामा फरक छ, हरेक कुरामा है। म तपाईँलाई एउटा कुरा जानकारी गराउँ, यो यहाँबाट भन्न हुन्छ हुन्न मलाई थाहा छैन, ब्राह्मण गुरुहरूले श्राद्ध गर्दा आजभोलि महालय श्राद्ध 1.5 घण्टामा भ्याउने परम्परा रहेको छ, रहेछ भन्नु। मलाई हिजो कस्तो अवस्था आइदियो भने एकछिनमा श्राद्ध गर्नै पर्ने भयो, नभए श्राद्ध अड्किनु भयो भन्न फोन आयो मलाई कसैबाट। मैले एकछिन यहाँ चिना हेर्दै थिएँ, सायद हिजो चिना हेर्दा हेर्दै होइन भर्खरै पालो आउँछ है भनेर तपाईँहरूलाई भन्दा भन्दैमा फुत्त एक सम्पर्क विहीन भएर बेलुका 6 बजे पछाडि मात्रै पालो आयो, उहाँहरूलाई पनि थाहा छ म पालो आयो आइहाल्छ तुरुन्तै भनेर भन्दै गर्दा फोन आयो, म श्राद्ध गर्न गएँ। श्राद्धमा मैले गएर पढ्दै गर्दा एउटा त्यहाँ उसको भान्जालाई राखेर मैले पढ्याउ हिजो, अनि उहाँले मलाई अन्तिममा के भन्नुभयो हिँड्ने बेला भने, गुरु आज मलाई 35 वर्ष पछाडि 35 वर्ष पहिले गरेको श्राद्धको याद आयो भन्नुभयो। अनि किन र भने मैले सोधेँ, म पनि एकदम जिज्ञासु भएँ, अनि अहिलेसम्म मैले 35 वर्ष पछाडि यसरी श्राद्ध गरेको थिइनँ, आज असाध्य म प्रसन्न भएँ तपाईँदेखि, आज 35 वर्ष पछाडिको श्राद्धको झल्को आयो मलाई भन्नुभयो। अनि मैले त्यो सबै उहाँहरूलाई ख्यार्दै गएँ, के रहेछ भने आज मैले श्राद्ध 1.5 घण्टा हुने रहेछन्, मैले हिजो त्यहाँ श्राद्ध गरेर 3-4 घण्टा लाएर श्राद्ध गरेँ है। अनि पहिले पहिलेका गुरुहरूले पनि त्यसरी धेरै राम्रोसँग श्राद्ध गर्नुहुन्थ्यो, आज भोलि अलिक गरिदिनुहुन्न, अब भन्दा पनि के भन्नु, अब सबैतिर त्यही गर्छन्, अब धेरै भन्यो भने फेरि आइदिँदैनन् भने यस्तो कुरो गर्नुभयो। हो यसरी ब्राह्मणहरूलाई पनि अलिकति यो भार लाग्छ, मैले बारम्बार तपाईँलाई भन्दै आइरहेको छु, ब्राह्मणहरू भारमा नपर्नु होला यो पाप भन्ने कुरा

0: पिता पितामह प्रपितामह भन्छ संस्कृतमा, पिता पितामह प्रपितामह, बुवा हजुरबुवा ठूलो हजुरबा है, अनि मामलातिर मातामह प्रमातामह वृद्ध प्रमातामह भन्छौँ क्या, मामलको हजुरबुवा अनि मामलको बुढो हजुरबा, मामलको अझ खुम्री हजुरबा के भन्नुहुन्छ होइन, अझ माथिका हजुरबुवा, अनि पत्नीहरू पनि हुनु भने सपत्नीका भन्छ क्या, पत्नी सहितलाई दिनुपर्छ भन्छ। अब त्यहाँ पिण्ड दिने ठाउँमा पहिली मोटक ओछ्याउनु पर्छ, तपाईँहरूको पनि श्राद्ध भएन, मैले यो कुरा पहिले भन्नु पर्थ्यो होला मैले आज भने, किनकि मलाई जब पर्छ रन थाहा हुन्छ, पिण्ड दिने बेला मान्छेले मोटक बिने श्राद्ध भ्याउँछन् भन्ने पनि हल्ला आउँछ, तर अब अरू धेरै त मैले भनिनँ, पिण्ड दिने बेला छवटा मोटक ओछ्याउनु पर्छ, त्यहाँ जुन फूलहरू राखिन्छ, अब तपाईँहरू पाती फूल के राख्नुहुन्छ होइन, ओम देवताव्य प्रतिव्यस्त महायोग्य व्यव छ नम सोहाय श्रोधाय नित्य व्यव नव नम भनेर जुन ओछ्याइन्छ फूल, त्यहाँ कुसेर ओछ्याएर माथि फूल ओछ्याइन्छ, त्यो आसन हो, त्यसमा चाहिँ पितृको लागि चाहिँ अपसभ्य भएर छवटा मोटक ओछ्याएर त्यो मोटक जाँदा हुन्छ, त्यहीँ त्यहीँ पिण्डहरू दिइन्छ, त्यो पिण्ड दिइसकेपछि फेरि त्यो पिण्ड माथि पनि फेरि छवटा मोटक फेरि राख्नुपर्छ, कसैले गर्दैनन् यो, फेरि त्यसलाई छवटा एकैचोटि हात मात्रै होइन, छचोटि संकल्प पहिलो आसनलाई हेर्नुहोस् है, यति धेरै टाइम लाग्छ क्या, छचोटि आसन पितृलाई, फेरि छवटा पिण्ड अलग अलग पिण्ड दिनु पर्यो नि त अमृत स्वरूप हो भनेर होइन, कि एकै झन्झुमो थालमा राखेर त्यो त होइन होला, अनि छवटा फेरि संकल्प, फेरि त्यसपछि माथिबाट छवटा मोटक फेरि संकल्प अलग अलग हिसाबले, गुरुहरूले के कहाँनिर गडबडी गयो गर्नुहुँदो रहेछ भने छवटा मोटक च्याप्पा हात भने नि फ्याटेको छ लुगा, पितृ पिता महाप्रपिता महानाम सपत्नीको आनाम तथा भन्ने, अनि मावलीको पनि माता के अरे मातामा परमात्मा वृद्ध परमात्मा अमुगमुगा नाम सर्वनाम सपत्नीको नाम ब्रह्मणाम गुप्तानाम के भनियो, त्यसरी गर्ने परम्परा रहेछ, मैले हिजो थाहा पाएँ यो कुरा, किनभने कहिले काहीँ कहिले काहीँ यस्तो अप्ठ्यारोको काम पर्दा मैले काम फुकाउने गर्दा मैले थाहा पाउँछु यस्तो कुराहरूलाई, एकदम ध्यान दिनुलाई पाप लाग्छ है, यो पाप भन्दा ठुलो कुरो केही छैन, पैसा हो हजार बार चाहिँ धेरै कमाइलाई के फरक पर्छ र हजुर, केही हुनेवाला छैन, काम राम्रो गर्नुहोस्, बरु त्यही जोमानलाई के भन्नु भने मलाई तिमीले दिएको हजार रुपियाँले पुगेन, दुई हजारले मलाई पुगेन, मलाई चार हजार देऊ ल, तिमी राम्रोसँग काम गरिदिन्छु, तिम्रो पितृ उद्धार गरिदिन्छु, तँ चाहिँ भन्नु पर्यो क्या होइन, अनि अरू पनि छन् त ब्राह्मण, अरूलाई पनि जान भन्नु पर्यो है, त्यही भएको कारणले गर्दा यसरी तपाईँहरूले एकदम ध्यान दिनुपर्छ, यो श्राद्ध गर्दाखेरि तपाईँहरूलाई पाप लाग्ने काम नगर्नु होला, अब यो धेरै कुरा भन्यो भने फेरि ब्राह्मणको विरोधी नै हुन्छ फेरि होइन, त्यही भएको भएर तपाईँहरूलाई एकदमै ध्यान दिनको लागि अनुरोध गर्छु। अहिले कार्यक्रम ज्योतिष दर्पणको यो मध्याहको समयमा छु, कार्यक्रमको बीचमा छु, कार्यक्रम एकैछिन विश्राम लिन्छु, विश्रामपछि तपाईँका कमेन्टहरू पनि हेर्दै तपाईँका फोन सम्बोधन पनि गर्छौं, चिना पनि हेर्छौं, विशेष गरी घटस्थापनामा केही रोकटोक छैन, यसपालिको टिको केही रोकटोक छैन, नातिकन सबैले धैर्य धारण गरेर जमरा राख्ने पनि तयारी गर्दै गर्नुहोला, अब किनकि छोरा श्राद्ध सकिने आवै छ है, अब आज अष्टमी श्राद्ध के अरे आज सप्तमी श्राद्ध आइसक्यो, अब सातै दिन त बाँकी छ है, आठै दिन, त्यसपछि तयारी पनि गर्दै गर्नुपर्छ, तपाईँलाई मैले पूर्व जानकारी गराउँदैछु, अन्य कुराहरू भोलि अझ धेरै कुराको जानकारी गराउँछु, अहिले छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार

0: पत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणमा छौं। यतिखेर सोह्र श्राद्ध चलिरहेको छ है। सोह्र श्राद्धको बेलामा असाध्यका धेरै नै आमामा यति धेरै हल्ला हुन्छ यो महाश्राद्धको बारेमा। आमामा के भन्नु, तपाईँले मलाई प्रश्नै गर्नुहुन्न रेडियोमा। मलाई आज एकजना विद्वानले प्रश्न गर्नुभएको छ, उदयपुर गाईघाटमा हुनुहुन्छ बद्री शरण पराजुलीजी। म प्राय उहाँको उदयपुरमा गए बेला उहाँको घरमा नै बस्छु प्राय। असत्य भक्ति भावना छ उहाँको मनमा, परम वैष्णव हुनुहुन्छ। अनि के हुन्छ भने यो उहाँले मघा श्राद्ध मैले गर्नुपर्ने द्वादशी श्राद्ध हो, मलाई उहाँले प्रश्न गर्नुभएको सुन्नुहोस् है। सबैले एकदम सबैलाई काम लाग्छ यो। आज यहाँ के छ भने नि, यसपालिको द्वादशी श्राद्ध 21 गते बुधबारको दिन परेको छ। अब उहाँले भन्नुहुन्छ यो दिन मेरो एकादशी पर्यो भनेको उहाँहरू। अब एकादशी त अघिल्लो दिन हाम्रो लागि त, हाम्रो लागि एकादशी 20 गते मंगलबार हो, किनभने पूरापूरी 47 घडी रहेको छ क्या, होइन। अनि दशमी तिथि उता 52 घडी छ, 54 घडी कट्यो भने बल्ल विद्या एकादशी हुन्छ भन्ने परम्परा छ। गर्भ संहिताको हिसाबमा चाहिँ 54 घडी कटेको दशमीले छुएको एकादशी अशुद्ध हो, यसमा त्यस्तो अशुद्ध छैन। 20 गते एकादशी व्रत हो ल है। उहाँको एउटा प्रश्न के छ भने, म वैष्णव हो, म द्वादशीको दिनमा श्राद्ध गर्नुपर्ने, तर मैले त्यो दिन एकादशीको व्रत छ, के गर्ने भन्नुभयो। अब यो के हुन्छ भने नि, शास्त्रले के भन्छ भने, शास्त्रमा तपाईँहरूले अलिकति थोरै कुरा पढ्दैन भइदिएन क्या, समस्या यहाँ छ है। यो जन्मबारको दिन कपाल काट्न हुन्छ कि हुन्न भन्ने हल्का तपाईँले शास्त्रमा खोज्नुभयो भने, जन्मेको बार कपाल नकाट्नु भन्ने चलन छ, जन्मेको महिनामा पनि कपाल नकाट्नु नकाट्नु भन्ने परम्परा छ। अब निषिद्धोपी दिने कुर्यात् श्राद्धम पितु मृतेहनी। शास्त्रले के लेख्छ भने, एकातिर शास्त्रले भन्छ, मानौ न अब जस्तै उहाँकै कुरा गरौँ, यसपालिको द्वादशी श्राद्ध 21 गते बुधबार। अब उहाँको, उहाँ चाहिँ बुधबारै जन्मिनु भएको मान्छेले द्वादशीको के अरे मंगलबार जन्मेका मान्छेले द्वादशी श्राद्ध गर्न 20 गते 21 गर्दा कपाल काट्ने नकाट्ने भन्ने प्रश्न आउँछ। त्यो नियम यहाँ लागू हुँदैन क्या। यही हो शास्त्रको गहन अध्ययन भनेको, एउटा शास्त्रको टुक्लुक्क पढ्ने श्लोक अनि फुरफुरफुरफुर लेखिदिनु सक्यो, त्यसरी लेख्न भएन क्या। आजभोलि गुरुहरूले फेसबुकमा अलिकति बढी विकृति यसमा गर्नुभएको छ, थोरै ज्ञान छ यसो भन्ने गर्दा मैले धेरै पढेको भन्न खोजे होइन, फेरि माफ गर्नुहोला, तर कम्तीमा विद्वानहरूको सल्लाह लिऊ न, अरूले पनि भनेको मानौ न, कहिले काहीँ देखि अलिकति सानो पनि हुन सिकौँ क्या, फलेको आगोलाई झुकाइदिउँ। मैले सबैलाई भनेको यो, उहाँ विद्वान परम वैष्णवले अरूलाई पनि ज्ञान होस् भनेर मलाई अहिले प्रश्न राख्नु भएको छ, द्वादशीमा मघा श्राद्ध पर्व गर्न हुन्छ कि हुँदैन भनेर। अनि अर्को कुरा, उहाँले एकादशीको दिनमा वैष्णवले चामलै छुँदैनन्, अब चामलको कसरी चाहिँ पिण्ड दिने, कसरी पकाउने, कसरी भोजन गर्ने भन्नुभयो। मैले फेरि पनि भने, जन्मदिनमा कपाल काट्न हुँदैन भने जस्तै यो कहाँ नियम लागू हुन्छ भन्ने कुरा हुन्छ क्या। वैष्णवले चामल छुँदैनन् हो, खाँदैनन् हो, हामी पनि खाँदैनौ, तर श्राद्धको दिन चाहिँ त्यो नियम लागू हुँदैन हुँदैन एउटा कुरा। अनि अर्को कुरा, अब तपाईँले भन्नुहोस् यो 11 गतेदेखि अब 24 गतेसम्ममा यो सोह्र श्राद्धमा हरेक दिन मान्छेले कपाल काटिरहेका छन् त, यो 15 दिनमा सबै मान्छेको चाहिँ जन्मबार अलग अलग त पर्दैन, जन्मबार पनि कपाल काट्नुपर्ने बाध्यता हुन्छ, काट्नुपर्छ यो बेला। आफ्नो माताजी बित्नुभयो, पिताजी बित्नुभयो भने अब त्यहाँ मेरो चाहिँ आज जन्मेको बारेमा आज कपाल काट्दैन भोलि काट्छु भन्न पाइयो, त्यो ठाउँमा नियम लागू हुँदैन, त्यसै गरी श्राद्धमा त्यो नियम लागू हुँदैन एउटा कुरा। अर्को कुरा, मघा श्राद्धमा श्राद्ध गर्ने परम्परा छैन भन्नुभयो, मैले फेरि पनि भन्छु, मघा श्राद्ध अलग विषयका श्राद्ध हो क्या, तपाईँले कुरो बुझिदिनु पर्यो, बुझ्नुभयो कि भयो। मघा श्राद्ध गर्ने विधान छुट्टै छ, मघा श्राद्ध भएको मान्छेले, सन्तान भएका मान्छेले पिण्ड रहित श्राद्ध गर्नु भन्ने परम्परा छ, नभए पिण्ड दियो भने ज्येष्ठ सन्तानको मृत्यु हुन्छ भनेर लेखेको छ। त्यो तपाईँले गर्ने श्राद्ध मगा होइन, यो तपाईँले गर्ने श्राद्ध द्वादशी हो। तपाईँ भनेको द्वादशीमा जतिले श्राद्ध गर्नुहुन्छ मगा पर्व भनेर जुन भ्रम फैलिएर तपाईँ तर्सिरहनु भएको छ, तपाईँले गर्ने श्राद्ध कुनै पनि महिनाको कुनै पनि पक्षको तपाईँको पिताजी द्वादशीमा बित्नु भएको मान्छेको गर्ने श्राद्ध हो यसपालि। भनेको मगा श्राद्ध कहाँबाट जोडियो? यो कुरो के हो भने पार्वण श्राद्धको बेलामा मगा श्राद्धको विधिले मगा नक्षत्रको दिनमा श्राद्ध गर्यो भने ठूलो पुण्य मिल्छ, तर सन्तान नहुनेले गर्नु है भनेर चाहिँ शास्त्रमा लेखेको छ क्या, अथवा सन्तान हुनेले चाहिँ पिण्ड रहितको गर्नु है भनेर चाहिँ लेखेको छ क्या। त्यो तपाईँले भ्रममा पर्न भएन। द्वादशी श्राद्ध तिथि परक श्राद्ध हो, यसमा रोक्नु पर्दैन। मगा श्राद्ध मगा नक्षत्रको श्राद्ध गर्ने अलग विधि छ, त्यो विधिले गर्ने श्राद्ध हो। यो श्राद्ध मगामा गर्ने कि द्वादशी गर्ने भन्ने कुरा तपाईँ रोज्नुहोस्। अब तपाईँको पिताजीको श्राद्ध मगामा गरे हो कि द्वादशीमा गरे हो त भन्दा तपाईँले त द्वादशीमा गरे हो। द्वादशीको श्राद्ध रोक्नु पर्दैन। मगा श्राद्ध भने अलग विधिबाट गरिने श्राद्ध हो। आएछ? बुझ्नुभयो? पक्कै पनि बुझ्नुभयो? अब यो कपाल काट्ने कुरा होइन, अब यो नङ काट्ने कुरा धेरै कुरा छ क्या। यो के छ भने नि, अब यो धेरै कुराहरूमा यो शास्त्रहरूलाई एकदम एउटा होइन दसवटा कुराहरूमा गहन अध्ययन गर्नुपर्छ। एउटा शास्त्रले के भने थाहा छ, अचम्म कुरोमा भन्छु ल तपाईँलाई, गाईको गोठमा गएर श्राद्ध गर्न हुन्न भन्ने पनि छन् शास्त्रमा लेखेका। अब हामीले त्यसलाई मानेर हुन्छ भन्नु त, त्यसो भएको हुँदा तपाईँहरूले के बुझ्नु पर्यो भने विशेष गरी तपाईँहरूको चाहिँ श्राद्धमा धेरै भन्दा धेरै कुराहरूलाई हामीले यसरी अगाडि बढाउनु पर्छ। धेरैले भन्ने गर्नुभएको छ, हो हामीले पनि भन्या हो, श्राद्ध कर्म गर्दा सबै कुरा हेराएर गर्नुपर्छ पनि भनिरहेका छौं। त्यसो भएको हुँदा तपाईँहरूले यसमा धेरै कुरामा ध्यान दिनुहोला। मैले यति भने आज धेरैभन्दा धेरै कर्महरूलाई हामीले अगाडि बढाउनको लागि कर्म धेरै कुरामा सहजता हुनुपर्छ। कर्म गरिसकेपछि त्यसको फल पक्कै पनि श्राद्ध हुनुपर्छ। अब यो कसैले भन्छन् एकादशीमा महालय श्राद्ध नगर्नु रे, कसैले भन्छन् होइन मगामा नगर्नु रे, यो विवादै विवाद छ। मैले फेरि पनि भने आफ्नो पिताजीको श्राद्ध, अब यो सबै कुरा धेरैवटा कुरा हेरेर अनि बल्ल तपाईँ हामी अगाडि बढ्नुपर्छ कि है। त्यसो भएको हुँदा तपाईँलाई अहिले म यति कुराको जानकारी गराएँ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, अन्य केही कुराहरू भए तपाईँले हामीलाई राख्न सक्नुहुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान समयका विशेष देश जिज्ञासुहरूको समस्याको समाधान गर्ने एउटा प्रयास मलाई गरिरहेका छौ। आफ्नो पिताजीको श्राद्ध एकदम श्रद्धापूर्वक गर्नुपर्छ, शास्त्रीय मान्यता अनुसारै गर्नुहोला है। अब म एक दुईवटा कमेन्ट लिन्छु, त्यसपछि बल्ला फोनतिर लाग्छु है। त आजको कमेन्ट छ गुरुदेव राधे हजुर भन्नुहुन्छ, कमेन्टबाट चिना हेर्न मिल्दैन भन्नुहुन्छ। हजुर हामीले कसरी फोन गर्ने हजुर, म त भारतको गुजरातबाट, हजुरको यो कुराको जानकारी भए हुन्थ्यो नि हजुर भन्नुभएको छ। अब यो नाम खुलाउनु भएको छैन। फेसबुकमा तपाईँ कनेक्सन भएर भिडियो कलबाट चिना हेर्न पाइन्छ, जो नेपालमा हुनुहुन्न उहाँहरूले तपाईँले भन्नु पर्यो म यतिखेर भारतको फलाना ठाउँमा छु, मलाई तुरन्तै चिनाएर हुन्छ के गर्नु पर्यो, अथवा वाट्सएप पनि गर्न सक्नुहुन्छ 98453697658 है। अनि अर्को राजनीति गुरुदेव, म रमेश परियार चिसङ्गी गढी 3 खानी भन्ज्याङ ओखलडुङ्गाबाट रेडियो खोटाङ 103.3 मेगा हजबाट नियमित सुन्ने गर्छु गुरुदेव, राधे राधे भन्नुभएको छ। अर्को कमेन्ट छ राधे राधे गुरु, म खोटाङको जन्दे ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो, हाल भारतको पंजाब जालन्धरबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु गुरु। गुरु मेरो जिज्ञासा तिथिको बारेमा मैले बुझ्न सकिन, पितृ श्राद्ध गर्ने तिथि हेर्ने भनेको कस्तो हो, यो 16 श्राद्धभित्र 16 दिनै पितृ श्राद्ध गर्नु मिल्ने हो गुरु भन्नुभएको छ। विधिले मिल्छ, गर्न सक्ने सम्भावना भए त्यो असम्भव भएकोले एक दिन गर्ने हो। हाम्रो राईहरूको त पितृ कार्य गर्दा तिथि हेर्ने गरिँदैन, जन्मदिन पनि तिथि अनुसार मनाउँदा राम्रो हुन्छ भनेर भन्नुहुन्छ गुरुले, हो गुरु भन्नुभएको छ। जन्मतिथि पनि शुभ अनि मृत्यु तिथि पनि मृत्यु तिथि पनि शुभ, जन्म चाहिँ नक्षत्र पनि शुभ भनेको छ। त्यसरी अगाडि बढ्नु होला। यो श्राद्ध भनेको तपाईँको जुन बेला मान्छे बित्यो त्यो बेलाको चन्द्रमान अनुसारको समय हेरेर कुन पक्ष पर्यो, कुन महिनाको चन्द्रमान अनुसार त्यस तिथिमा चाहिँ विशेष सम्झिनु पर्छ। यो चाहिँ वैदिक विधि हो, यसलाई मैले तपाईँलाई जानकारी गराएँ है। एकादशीमा नखाने चामल अक्षता कसरी लगाउने भन्नुभएको छ, फेरि पनि प्रश्न गर्नुभएको छ। अब यो प्रश्न मैले पनि भने, यो सबै ठाउँमा सबै कुरा एउटा मात्रै कुराले लागू हुँदैन है। त्यसो भएको हुँदा तपाईँहरू एकदमै ध्यान दिनुहोला, श्राद्ध गर्दा परम्परा अनुसार कर्महरू गर्नुहोला। श्राद्ध गर्दा तर्पणहरू दिँदाखेरि एउटा व्यक्तिको लागि, अब फेरि म तपाईँलाई यो पनि जोड दिन्छु ल, गुरुहरूले एकदम कम गर्ने कुरा हो यो। फेरि यसो भन्दै गर्दा गुरुले आरोप लगाएको छ होइन, अलिक कम कम गर्ने मान्छेलाई मात्रै भने, राम्रो गर्ने राम्रो गर्नुभएको छ ठिकै छ। जस्तै पिता पितामह प्रपितामह अनि आमाहरू, अथवा भनौँ न बुवा हजुरबुवा ठुलो हजुरबा अनि आमा हजुरआमा र बुढी हजुरआमा र मामलको हजुरबा हजुरबा बुढो हजुरबा अझ माथिको के भन्छ खुम्री हजुरबा होइन, मातामह प्रमातामा वृद्ध प्रमातामा भन्छौँ हामी यताबाट अलिक ठ्याक्कै शब्द आएन है। अनि हजुरआमा बुढी हजुरआमा खुम्री हजुरआमा यी छजनालाई चाहिँ तिन अञ्जली पानी दिनुपर्छ भन्छ। तीनचोटि त्यहाँ मन्त्र छ अलग अलग हिसाबले, तर यहाँ के गर्छन् ब्राह्मणले, एकचोटि सिंह दियो फ्याट पटाएर ल जा, त्यही भएर श्राद्ध दियो एक घण्टा भइन्छ त महालय होइन। अनि त्यही भएर अलिकति कोही कोही अलिकति धेरै पहिलेको जस्तो भन्दा अलिक शुद्ध पढेर छिट्टो पढ्ने मान्छेलाई चाँडो पनि हुन्छ नै, कोही कोही त साह्रै ढिलो पढ्नुहुन्छ नि त होइन, त्यस्तोलाई चाहिँ अलिक गाह्रै हुन्छ है। श्राद्ध गर्न एकदम ध्यान दिनुहोला है। त्यसो भएको हुँदा हामी श्राद्ध गर्दा परम्परालाई छोड्न हुँदैन, शास्त्रीय मर्यादालाई मरेर कुनै पनि कर्महरू गर्न हुँदैन है। अब फेरि यसमा के हुन्छ भने, हो ठिक छ मगा श्राद्ध गर्ने नहुने खालका दशौं प्रमाण आएछन् भने हामी फेरि तपाईँलाई रेडीमा भन्दै कि गर्न हुँदैन रे पनि भन्नुला नि त, के गर्छ अब होइन। नेपालमा भएका जति पनि विद्वान हुनुहुन्छ, विद्वान गुरुहरूले चाहिँ अब हुँदैन भनेपछि हामीले शास्त्रमा पल्टाएर हेरिसकेपछि त्यही मान्नु परेन भने क्या, जे हो त्यही मान्नु परेन। त्यसो भएको हुँदा तपाईँहरूले पनि मान्नुपर्छ नि यी कर्महरू होइन। तपाईँले यो कर्मलाई चाहिँ अनिवार्य रूपमा पालना नियमहरूमा रहेर यसलाई कामहरू गर्नुहोला, तपाईँलाई धेरै कुरा राम्रो हुन्छ। अब हामी यतिखेर कोही जिज्ञासु हुनुहुन्छ उहाँको फोनलाई सम्बोधन गर्छौं। आज धेरै फोन लिन सकिन, श्राद्धकै बारेमा धेरैभन्दा धेरै कर्महरू मैले तपाईँलाई जानकारी गराइरहेको छु। यतिखेर कोही हुनुहुन्छ, राधे श्याम हजुर। हे प्रभु, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? खोटाङबाट। हजुरको शुभ नाम?
1: तिला मगर हो।
0: के मगर भन्नुभयो? तिला मगर,
1: तिला मगर,
0: चिना मगर, नामै चिना मगर है,
1: बिना मगर गुरु, बिना,
0: ए बिना मगर। अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यहाँले?
1: खोटाङ एफएमबाट गुरु।
0: खोटाङ एफएमबाट सुन्नुहुन्छ है,
1: हजुर गुरु।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: छोराको बारेमा गुरु।
0: भन्नु त, साल महिना गते समय?
1: 2061
0: सालको असार महिनाको 18 गते
1: शुक्रबार,
0: हजुर,
1: दिउँसोको 2:57 मिनेट गुरु।
0: कति बजे? 2:57 मिनेट दिउँसो। कुन जिल्लामा भयो जन्म? खोटाङ। कहाँनिर पर्छ तपाईँ घर चाहिँ?
1: पोखरी गाउँ परेको पर्छ।
0: अनि तपाईँको छोरा होइन त, राशिको नाम भूपेन्द्र नाम आउँछ, धनु राशि हुन्छ है,
1: हजुर गुरु।
0: भूपेन्द्र नाम आयो,
1: यहाँको गुरुले त कन्या राशि हेरिदिनुहुन्छ गुरु।
0: तपाईँको यस्तो छ नि त, यो के छ भने 61 सालको असारको 18 गते 2:57 मिनट दिउँसो हो नि पक्का होइन? यो हो भने तपाईँको लागि त भूपेन्द्र नाम आउँछ, भूपेन्द्र नाम आएको मान्छेको धनु राशि नै हुन्छ। अब त तपाईँ कि यो समय मिलेन, तपाईँको घरमा चिना टिप्पणी छैन? छैन
1: गुरु, यही हो समय।
0: पक्का हो? अनि अहिलेसम्म किन चिना नकर्नु भएको भन्नु त?
1: यहाँको गुरुले चिना खोजिदिनु हुन्न गुरु
0: किन कोर्न हुन्न रे
1: गुरु खोजिदिनु हुन्न
0: ल अबदेखि तपाईँहरूलाई त्यहाँ चिना कोर्नु भएन भने मैले यहाँ चिना बनाएर तपाईँलाई कुरियरको माध्यमद्वारा डेलिभरी गरेर तपाईँको गाउँ गाउँमा मैले अहिले सेवा दिइरहेको छु तपाईँले दिउँसो फोन गर्नुलाई नम्बरमा अब आजदेखि तपाईँको छोराको नाम धनुराशि भूपेन्द्र नाम आयो होइन अनि अलिकति यो मान्छेको सातौंमा राहु छ भोलिको दिनमा वैवाहिक जीवनमा समस्या आउने खालको योग छ पढाइमा कमजोरी हुने खालको योग हो मंगलबारको व्रत बस्नु पर्थ्यो व्रत पूजा पाठ घरमा केही पनि छैन हो अब ग्रहको राम्रोसँग शान्ति गर्ने राम्रोसँग पूजा पाठहरू गर्ने कामहरू गर्नु मन असाध्य चञ्चलै छ मन असाध्य भ्रमित भइरहेको छ चञ्चलै मनलाई शान्त गर्न मंगलबारको विशेष पूजा पाठ गर्ने रुद्री पूजा लाउने चन्नी पूजा लाउने नवग्रहका जपहरू गर्ने है अनि त्यसो गरेर तपाईँहरूले अगाडि बढ्नु भयो भने धेरै कुरा राम्रो हुन्छ हुन्छ मांगलिक दोष परेको छैन मंगलबारको व्रत बस्नु भनेको मैले बुवा आमासँगको सम्बन्ध राम्रै हुन्छ छोराको बुवा अलि एकोरेको हालको अलि के भन्छ अलि घमनी घमनी खालको हुनुहुन्छ अरू कुरामा ठिक साथ दिनु पर्दैन तपाईँ पनि फेरि अलि घोसे घोसे पारेको हुन्छ कम कम बोलिदिनुहुन्छ अनि भित्रभित्र रिसाउनुहुन्छ हो अब त्यसो गर्न भएन खुल्ला खुल्ला हुनु पर्यो है ल अहिले छुट्टी हो राधे श्याम वास्तुको लागि ठिक छ घरमा मंगलबारको दिन व्रत बस्ने एकचोटि चार पाँचजना गुरुबारहरू ल्याएर रुद्री पूजा चण्डी पूजा शान्तिको धाय हवनहरू ग्रह जपहरू सबै गराउनुहोस् घरमा धेरै शान्ति मिल्छ है
1: हजुर गुरु हुन्छ अनि कति वर्षमा बिहा होला गुरु
0: बिहाको लागि त अब यो ग्रह शान्तिहरू गरेर गर्नुहोस् बिहाको लागि चाहिँ सातौं राहुले गर्दा विवाह भाडिन सक्छ फेरि सप्तम घरको मालिक मंगल निच्छ यसले गर्दा बिहामा हेराउनु भएन भने बिहा बिग्रिन्छ ध्यान दिनुहोला है त मैले के भने बिग्रिन्छ भनेपछि अब अरू जात हुन सक्छ दुईटा बिहा हुन सक्छ तिनवटा बिहा हुन सक्छ धेरै हुन सक्छ नि त त्यो ख्याल गर्नु पर्यो यसलाई शान्ति गर्नु पर्यो अहिले छुट्यौं राधे राधे शान्ति गर्नुपर्छ मलाई फोन गर्नु दिउँछ ल अहिलेसम्म सुन्नु भएन यत्रो बेर भनेको अब हजुर तपाईँ अनि किन अनि त्यो घरि तपाईँ प्रश्न गर्नुहुन्छ घरि मैले त्यतिकै भनिनँ भने त्यति भन्नुहुन्छ तपाईँले के कुराको शान्ति गर्ने तपाईँ हेराएर मात्रै हुँदैन नि भाग्य चम्किँदैन नि हजुर चिना हेरेर भाग्य चम्किँदैमा सबैले चिना एक वर्षमा पाँच छमा गरेर चिना फल्नुहुन्छ मलाई थाहा छ अनि तपाईँले कुरै बुझ्नु भएन तपाईँ प्रश्नमा चाहिँ प्रश्न थपिरहनु भएको छ तपाईँले एउटा पनि कुरो बुझ्नु भएन तपाईँको छोराको मैले चिना हेरेर कुन बारको व्रत बस्दा कुन देउताको पूजा गर्नुपर्छ भने भन्नु त कुन दिन चाहिँ व्रत बस्नु भने मैले
1: मंगलबार
0: कुन देवताको पूजा गर्नुपर्छ मंगलबार थाहा छैन भने म यो व्रत बस्छु कुन बारको व्रत बनाउँ भनेर सोध्ने हो नि त अनि तपाईँले चाहिँ भएको नभएको अरू वास्तु घरि भने घरि विदेश भए घर एउटा कुरा सोध्नुहोस् न त्यसको महत्वपूर्ण कुरालाई जानकारी दिनु मंगलबारको दिन गणेशको पूजा गर्नु हनुमानको पूजा गर्नु एकचोटि चार पाँचजना बाहुन ल्याएर मजाले शान्ति गराउनु अरू धेरै कुरा बुझ्न दिउँसो यही नम्बरमा फोन गर्नु अहिले छुट्टिन्छु राधे श्याम कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी कार्यक्रमको अहिले यतिखेर अन्तिम अन्तिम भागमा छौं हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू लिने र दिने प्रयास गरिरहेका छौं फेसबुकतिर पनि हामीले भिडियोहरू हाल्न थालिसकेका छौं युट्युबमा पनि भिडियो हाल्न थालिसकेका छौं टिकटकमा पनि भिडियो हाल्न थालिसकेका छौं सबैले लक्ष्मण सुवेदी 333 LAXMANSUBEDI सुवेदी 333 सर्च गरेर तपाईँले हामीलाई भेट्न सक्नुहुनेछ अनि हामीसँग फलो गर्दै हाम्रो फेसबुक अथवा सामाजिक सञ्जालका परिवारसँग हामीसँग मिलेर बस्नको लागि हामीलाई फलो गर्दै जोडिन सक्नुहुन्छ अनि तपाईँलाई के सम्बन्धीको भिडियो फेरि फेसबुकमा चाहियो भनेर मलाई कमेन्ट पनि गर्दै जानुहोला भन्दै कार्यक्रम ज्योतिष तर्पणको आजको लागि अन्तिम भागमा छु भोलि बिहान 8 बजे उपस्थित हुन्छु तपाईँ र मेरो भेट भोलि 8 बजेर हुनेछ आजको लागि आज्ञा दिनुहोस् राधे राधे।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाप झैं।
1: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय फरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पगनाहा। अब जानकारीका लागि 98580-21161 सम्पर्क गर्न सकिनेछ।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
0: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 9 बजेको छ।
5: उज्यालो रेडियो नेटवर्क, अहिले बिहानको 9 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न। मुस्ताङको कोर्ला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जोमसोम कोर्ला सड़क भने सञ्चालनमा। हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित। कांग्रेसको देउवा समूहको 3191 वडामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै। इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। 2027 एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भनेर ठ्याक्कै भन्न नसकिने मौसमविदको भनाई छ। मनसून बाहिरिने औसत मिति आज अक्टोबर 2 तारीक हो। अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान छ। मौसमविदका अनुसार मनसून देशभरबाट एकै पटक बाहिरिँदैन, यो पश्चिमी भागबाट क्रमशः हट्दै पूर्वी भागबाट बाहिरिन्छ। नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीक अर्थात जेठ अन्तिम हप्ता हो। यस वर्ष मनसून यो मितिभन्दा 6 दिन ढिला असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलदै असार 16 गते देशभर पुगेको थियो। अब मनसून बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपदका लागि परम्परागत पूर्व सूचना प्रणाली पर्याप्त नहुने बताउनु भएको छ। काठमाडौँमा हिजो भएको परिवर्तनशील हिमालयमा जल सुरक्षा विषय उच्चस्तरीय संवादमा उहाँले बाढ़ी नदीमै सीमित हुन्छ र घरसम्म आइपुग्दैन भन्ने आम बुझाएका कारण पछिल्लो समय मानवीय क्षति हुने गरेको बताउनुभयो। भदौ 10 गते भटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उहाँले यस्ता विपदलाई हिमाली सुनामीको संज्ञा दिनुभएको छ। चीनबाट सामान सहित आएका 150 भन्दा धेरै कन्टेनर कोरला नाकाको हेचुङ भन्सारको यार्डमा रोकिएका छन्। भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार यार्डमा रहेका झण्डै 90% कन्टेनरको भन्सार जाँचपास भइसके पनि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। बाँकी कन्टेनरको जाँचपासको प्रक्रिया पनि दुई दिनभित्र सक्ने उहाँले बताउनुभयो। गएको शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा पाड़ी पहिरो र नदी कटानले क्षति पुर्याएको थियो। तातोपानी र रसागरी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोर्ला नाका पनि सड़क अवरूद्ध भएपछि व्यापार प्रभावित भएको भन्सार प्रमुख चुडालले बताउनुभयो। दशैं तिहार लक्षित सामान आयात हुने समयमा सड़क अवरूद्ध हुँदा राजस्व संकलनमा समेत असर परेको भन्सार कार्यालयको भनाई छ। यसैबीच वर्षाका कारण 5 दिनदेखि अवरूद्ध जोमसम कोर्ला सड़क खण्ड हिजोदेखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। यता हिमपातका कारण कैलाश मानस सरोवर दर्शनका लागि चिनिया पक्षले आउजाउत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कार्यक्रम कर्मचारी पेमा लामाका अनुसार पर्सीदेखि नाका खुल्ने अनुमान छ। यस वर्ष अहिलेसम्म हिल्सा नाका हुँदै 6010 पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन्। मानसरोवरको दर्शनको मुख्य समय सकिने लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवजातसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र बनेको छ। संस्थापन इतर समूहले देशभरका 6743 मध्ये 3191 अधिवेशन सम्पन्न गरेको जनाएको छ। इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न वडा अधिवेशन अन्तर्गत कोशी प्रदेशका 1157 वडा मध्ये 577, मधेसका 1271 मध्ये 402, बागमतीमा 1121 मध्ये 563, गण्डकी प्रदेशमा 762 मध्ये 366 वडामा अधिवेशन सम्पन्न भएको छ। यस्तै लुम्बिनी प्रदेशका 983 मध्ये 550, कर्णालीमा 715 वडा मध्ये 277 तथा सुदूरपश्चिममा 734 वडा मध्ये 456 वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। संस्थापन इतर समूहको 15 महाधिवेशन आउँदो मंगिर 21 23 गतेसम्म गर्ने तय छ। यता कांग्रेसको संस्थापन पक्षमा अधिवेशनको तयारी अघि बढ़ेको छ। संस्थापन पक्षले पर्सि काठमाडौँमा महाधिवेशन उद्घाटन गर्दैछ। महाधिवेशन नजिकै जाँदा संस्थापन पक्षमा विभिन्न पदका लागि आकांक्षीहरूको संख्या पनि बढ़दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू असोज 8 देखि 11 गतेसम्म परेको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा जलविद्युत आयोजन र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत उत्पादन तथा आपूर्ति प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा रहेको 6 MW क्षमताको रेले खोला

0: विद्युत आयोजनाको बाँधमा बाढ़ी बस्दा विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यसै गरी बाढ़ी पहिरोको कारण दाना खुरकोट 220 केभी प्रसारण लाइनमा पनि क्षति पुगेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर धीरच्याङ र दोबाको भीर कार्ति क्षेत्रमा चारवटा टावर ढलेपछि प्रसारण लाइन अवरूद्ध भएको छ। उता कञ्चनपुरको दोधारा चाँदरी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने ऐतिहासिक झलुङ्गे पुलको पिलर भत्किएपछि स्थानीयवासी व्यवसायी र पर्यटन क्षेत्रमा चिन्ता बढ़ेको छ। पूर्व वडा सदस्य भीमबहादुर सिंहले पुल दोधारा चाँदनीको पहिचान र इतिहाससँग जोड़िएको भन्दै तत्काल पुननिर्माण गर्न माग गर्नुभयो। पिल्लर भत्किएपछि आवागमन बन्द छ। महाकाली नदीमा ठूलो बाढ़ी नआए पनि गएको बुधबार बिहान पुलका 8 पिल्लर मध्ये दोधारा चाँदनी तर्फको तेस्रो पिल्लर भत्किएपछि पुलमा आवागमन रोकिएको छ। 22 वर्ष अघि निर्माण भएको यो पुल दोधारा चाँदनीलाई जिल्लाको सदरमुकामसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति थप बढ़ाउने तयारी गरेको छ। अमेरिकी सेनाले थप झण्डै 9,000 सैनिक तथा मरिन सहित तेस्रो विमान वाहक युद्ध समूह र अर्को ल्याण्डिङ समूह मध्यपूर्वतर्फ पठाउन थालेको समाचारमा जनाइएको छ। यससँगै आउँदो अक्टोबरको अन्त्य वा नोभेम्बरसम्म इरान वरपर 3 अमेरिकी विमान वाहक समूह र 2 ल्याण्डिङ समूह रहने अपेक्षा गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी संचार माध्यमका अनुसार यसअघि नै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शक्तिसँग थप सैनिक र युद्धपोत जोड़िएपछि त्यस क्षेत्रमा अमेरिकी नौसैनिक तथा हवाई शक्ति उल्लेख रूपमा बढ़ने अनुमान छ। यसैबीच विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा तनाव बढ़ेको बीबीसीले जनाएको छ। जलमार्गबाट गुज्रिरहेका ठूला तेल ट्याङ्करमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ। पछिल्ला दिनमा हर्मुज क्षेत्रमा ट्याङ्करमाथि भएका आक्रमण र अमेरिकी सैनिक गतिविधिका कारण व्यावसायिक जहाजको आवतजावत र तेल आपूर्तिको सुरक्षाबारे चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली विश्व एसियाली खेलकुदमा सहभागिता जनाएर गैरादी स्वदेश फर्किएको छ। नेपाली टोली जापानको टोकियोबाट नेपाल आइपुगेको हो। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई 12 वर्षपछि हराउन सफल भयो। नेपालले यसपटक अफगानिस्तानलाई 5 विकेटले हराएको हो। समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक भन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो। त्यस्तै समूह विजेताका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकालाई प्रतिस्पर्धी पायो। श्रीलंकासँगको खेल पनि वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल आईसीसी टी20 वरियतामा श्रीलंका भन्दा पछाडि रहेका कारण क्वार्टर फाइनलबाट बाहिरिएको हो। उता दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा हिजो आयोजित कार्यक्रममा सार्वजनिक गरिएको समूह विभाजनमा समूह एमा अफगानिस्तान अस्ट्रेलिया भारत पाकिस्तान जिम्बाब्वे भएका छन् भने यसै बीच एउटा टोली छनौट भएर आउनेछ। यस्तै समूह बीमा इंग्ल्याण्ड न्यूजील्याण्ड दक्षिण अफ्रिका बंगलादेश श्रीलंका र छनौटबाट आउने अर्को एक टोली रहनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न। मुस्ताङको कोरला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जोमसोम कोरला सड़कको भने सञ्चालनमा। हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित। कांग्रेसको देउवा समूहको 3,191 वडामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै। इरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। सन् 2027 एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन सँगै बाजे।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै कन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप राइटर बिन्तीराम राजभन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
6: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482-79774।
5: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोध 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि।
8: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार।
9: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा। राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर।
8: बिहानी बजारका लागि श्री कालिका प्रावी थापापुर गेरुवा 1 बिहानी बजार।
9: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा। ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा।
5: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म। प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 8 मडेला बर्दिया।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी न्यौलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय।

0: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय फरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पगनाहा। अब जानकारीका लागि 98582311 सम्पर्क गर्न सकिनेछ।
1: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: निगरानी सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन 12 बर्दिया 6 धामपुर, बिहार सेवा केन्द्रको लागि 12 बर्दिया 9 बैजी चोक हाट बजार,
3: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल
1: धोढरी सेवा केन्द्र, श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन 4 धोढरीका लागि, सानुश्री हाट बजार मधुबन 8 सानुश्री, सानुश्रीका लागि पर्वतीय मन्दिर गुलेरिया 1 खैरापुर, गुलेरियाका लागि श्री जनचेतना प्रावि मधुबन 3 भगतपुर, उरालीका लागि
3: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, टासा संकलन केन्द्रका लागि सूर्य क्याम्पसको सभाहल बग्नाहा।
1: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।

0: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय बग्नाहा। अब जानकारीका लागि 98580-23161 सम्पर्क गर्न सकिनेछ।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ। पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय, यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पग्नाहा। थप जानकारीका लागि 98580-23161 सम्पर्क गर्न सकिनेछ।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
1: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
1: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
1: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: होइन दिदी, किन निराश भएर बस्नु भएको?
6: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
5: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया।

0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 थैरणी मैना पोखरका लागि
1: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
2: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
2: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया।

के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।

0: ठूलो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: बिरुदी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया।
3: आफ्नो सुन्दी बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सन्जो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय अग्नहा। अब जानकारीका लागि 98580-2161 सम्पर्क गर्न सकिनेछ।
1: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
2: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
3: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आवि नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
2: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
3: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
2: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
3: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना माली भुरीगाउँ।
1: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
4: आयो होइन पाकै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
5: हो त नि रेडियो टाइगर आयो।
0: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्छिन। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघ महासभामा भएको सहभागिता बारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्री शाहको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। निर्वाचन प्रहरीको पोशाक खरिद बारे छानबिन गर्न संसदीय उपसमिति गठन। वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वार्लेको दावी। भारतको धौलीगंगा बाँध भोलि रातिदेखि खोलिने। महाकाली तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म। अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई। र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढ़ेको हिमपहिरो, बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल आफैले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीहरूले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाउनु भएको छ। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामको हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। रासोपाका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्ष अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षीय अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्षीय अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुका पछाडि पुराना राजनैतिक दलहरूले गरेका विथितीको कारण मात्र नभई भविष्यप्रतिको आशा समेत रहेको उहाँको भनाई छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको उभौ अनुकरण गर्न सम्भव नरहेको भन्दै 21औं शताब्दीको नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकको रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको उहाँले बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
2: हो। ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल्स युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू भारतको उत्तराखण्डमा रहेको धौली गंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ महाकाली नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको हो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ आर्थिक विकास मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको अवस्थामा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन् सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो अब विदेशको खबर यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी सुडानका आपतकालीन राहतकर्मी युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन् नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक आकोन जेओर्लीले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ सम्भावित दावेदारको सूचीमा युक्रेनी बाल अधिकार अभियन्ता माइकोला कुबेला सेभ द चिल्ड्रेन सुडानको आपतकालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टु प्रोस्टेट जर्नलिस्ट पनि रहेका छन् अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ यस वर्षको पुरस्कार सुडान युक्रेन यमन इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्दको पृष्ठभूमिमा घोषणा हुँदैछ नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिस कोरोनर रहेको छ अब खेल खबर ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ नेपाल क्रिकेट संज्ञानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ ओपनिङ ब्याटिङतर्फ आशिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन् त्यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख दिपेन्द्र सिंह ऐरी देव खनाल इशान पाण्डे रोहित पौडेल सन्दीप जोरा गुलशन झा बसिर अहमद ललित राजवंशी साहब आबल्लम र शेर मल्ल रहेका छन् विश्वकप लीग टू अन्तर्गतको श्रृंखला ए असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन् यो श्रृंखला तीनवटै टोलीका लागि निकै महत्वपूर्ण छ अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो क्यानाडा 32 खेलमा 25 अंक सहित छैठौं तथा नेपाल 32 खेलमा 24 अंक सहित सातौं स्थानमा छ चारबन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक राष्ट्र संघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्री शाहको सम्बोधन, जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई, निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वागलेको दावी, भारतको धौली गंगा बाँध भोलि रातीदेखि खोलिने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह, यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई, र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा, कुशल सोमपाल र हेमन्त हटाएनन्।
0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बार चाहिँ।
3: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढिया ताल 4 खैरणी मैना पोखरका लागि
4: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
5: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
4: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
5: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
3: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया
6: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्। जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय फरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पगनाहा। थप जानकारीका लागि 98580231161 सम्पर्क गर्न सकिनेछ।
7: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
8: विजय सुनचाँदी पसलमा नै किन नि?
7: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाली खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाली पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाय, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पगनाहा। अब जानकारीका लागि 98580-2161 सम्पर्क गर्न सकिनेछ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतिका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि
1: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
2: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
2: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 श्री पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया
3: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
0: यति बेला अपराह्नको 4 बज्यो।
2: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पगनाहा। अब जानकारीका लागि 98-580-21-161 सम्पर्क गर्न सकिनेछ।
3: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि
4: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
5: मानपुर टपरा मिलमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
4: बिहानी बजारका लागि श्री कालिका प्रावी थापापुर गेरुवा 1 बिहानी बजार
5: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
3: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्केती लहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ नै।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरबिया 98165-0672 98224-21679 र 98125-10349।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय परिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पग्नाहा। अब जानकारीका लागि 98580221161 सम्पर्क गर्न सकिनेछ।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

Rambam.

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाघ झै
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 5 बजेको छ। खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय फरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पग्नाहा। अब जानकारीका लागि 98-580-21-161 सम्पर्क गर्न सकिनेछ।
3: विश्वासी रूप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासी रूप बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 थैरणी मैना पोखरका लागि
4: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
5: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
4: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
5: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
3: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया।

प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।

TWR नेपालद्वारा प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका श्रोताहरूको बीचमा आज म सफल हुनुको बारेमा यो विषयमा एक सन्देश लिएर आएको छु। सुनेर सबैजना आशासित हुनुहोस्। TWR नेपालले धेरै प्रकारको विभिन्न आत्मिक विविध कार्यक्रमहरू उत्पादन गर्दछ र ती कार्यक्रमहरू FM द्वारा प्रसारण गर्दछ र FM बाट सुनेका कार्यक्रमहरूबाट धेरै श्रोताहरूले पत्रहरू पठाउँदछन्, फोन कलहरू आउँदछ, SMSहरू पठाउनुहुन्छ, जसमा मानिसहरूले आफ्नो जीवनमा सफलता पाउनको निम्ति, चङ्गाई पाउनको निम्ति, छुटकारा पाउनको निम्ति प्रार्थनाको अनुरोध गर्नुहुन्छ। कति श्रोताहरूले आफूले गरिरहेको कामबाट पदोन्नति होस् भनेर, कतिजनाले अध्ययन गरिरहेको परीक्षामा सफल होस् भनेर प्रार्थना लेख्नुहुन्छ। सफल हुने चाहना प्रत्येक मानिसको हृदयमा एउटा रोपिएको उद्देश्य हो, प्रेरणा हो, जसको निम्ति उनीहरू निरन्तर अगाडि बढिरहेका हुन्छन्। तर सफलता आफैमा आउँदैन, न त यो सजिलै आउँछ। सफल हुनको निम्ति काम चाहिन्छ र अझै म थप्नु पर्छ, सफलताको लागि नियमहरू पालन गर्नु आवश्यक छ। जीवनको प्रत्येक प्रयाससँग आफ्नै एउटा नियमहरू हुन्छन्। खेलाडीहरूले खेल खेल्दा नियमहरू पालन गर्नुपर्छ। यदि तपाईँको टोलीले जित्ने अपेक्षा गर्नुहुन्छ भने नियमहरू तोड्न मिल्दैन। यदि तपाईँ शिकारी हुनुहुन्छ भने शिकार गर्ने आफ्नै नियमहरू हुन्छ। यदि तपाईँ गाडी चलाउनुहुन्छ भने राजमार्गका नियमहरू पालन नगरेसम्म सुरक्षित रहन सकिँदैन। लेख्दा, बोल्दा, संवाद गर्दा पनि सफल हुने नियमहरू पालन गर्नुपर्छ। यसरी नै यसले पनि आफ्नो चेलाहरूलाई उनीहरूको सेवामा परमेश्वरले दिनुभएको काममा कसरी सफल हुने भन्ने बारेमा उहाँले सिकाउनु भयो। यसैले आउनुहोस्, यो कुरा हामी मत्तीको पुस्तक 10:16-23 यस खण्डमा पाठ गर्नेछौ। लेखिएको छ 16, हेर म तिमीहरूलाई बुवासाहरूको बीचमा भेडा झै पठाइरहेको छु, यसकारण तिमीहरू सर्प झै चनाखो र ढुकुर झै निर्दोष हौ, तर मानिसहरूदेखि होसियार हौ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिदिनेछन्। तिनीहरूका सभा घरहरूमा तिमीहरूलाई कोर्ना लाउनेछन्। तिमीहरू मेरो खातिर हाकिम र शासकहरूको सामने खडा गराइनेछौ, तिनीहरू र अन्य जातिहरूको निम्ति साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन्, तब कसरी र के बोलौला भनेर फिक्री नगर, किनभने तिमीहरूले के बोल्नु पर्ने हो त्यही घडी तिमीहरूलाई बताइनेछ। किनभने बोल्ने तिमीहरू आफै हुने छैन, तर तिमीहरूका पिताको आत्मा तिमीहरूद्वारा बोल्नु हुनेछ। भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा छोरीलाई, र छोराछोरीहरू आमा बुबाहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन्। मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ, र जो अन्त्य समय स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन्, तब अर्कोमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र आउनु अघि तिमीहरू कुनै रीतिले इजरायलका सबै सहरहरू डुलिसकेका हुने छैनौ। यस खण्डमा प्रभु येशूले 12 चेलाहरूलाई सफलता प्राप्त गर्ने सम्बन्धमा स्पष्ट निर्देशन दिनुभयो। येशूको सल्लाहबाट हामी धेरै नियमहरू बुझ्न सक्छौँ, जुन हामीले प्रभुको सेवामा सफल हुनको निम्ति ध्यान दिनुपर्छ। पहिलो कुरा, विरोधको आवाजलाई चिन्नुहोस्। एउटा सुरक्षाको लागि एउटा नियम हो, विरोध कठोर हुँदछ। यसले दिएको यहाँ चित्र स्पष्ट छ, तिमीलाई म भेडाहरूलाई बुवासाहरूको बीचमा पठाउँदछु। यसले भन्न खोज्दछ, विरोध अत्यन्तै उग्र हुँदछ। भेडा बुवासाहरूको बीचमा लामो समयसम्म टिक्न सक्दैन, किनकि बुवासोले भेडालाई च्यातेर खाँदछ, मार्दछ। त्यसैले यो कुरा निश्चित हो कि विरोध निश्चित छ। यसकारण प्रभु येशूले भन्नुभयो, सर्पहरू जस्तै चनाखो र ढुकुर जस्तै निर्दोष हो। उहाँले थप भन्नुभयो, मानिसहरूदेखि होसियार रह, किनकि विरोध विघटनकारी हुँदछ। मानिसहरूले चेलाहरूलाई समातेर अदालत समक्ष सुम्पिदिनेछन्, सभा घरहरूमा कोर्ना लगाउनेछन्, अनि तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्ने खडा गराइनेछौ। विरोध केवल एकजना व्यक्तिले व्यक्तिगत स्तरबाट मात्र होइन, तर पूर्ण रूपमा हुनेछ। उनीहरूले राज्यपाल, प्रशासन, राजा समक्ष र विभिन्न निकायबाट, विभिन्न तहबाट यसले प्रतिनिधित्व गर्दछ। प्रभु येशूले चेलाहरूलाई सजिलो बाटोको प्रतिज्ञा कहिले गर्नु भएन, उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, विरोधको आवाजलाई चिन्नुहोस्, विरोधीहरूलाई चिन्नुहोस्। यही नियमले तिनीहरूलाई कठिनाईको लागि तयार पारिरहेको थियो। दोस्रो कुरा हामी हेर्न सक्छौ, अवसरको सदुपयोग गर्नुहोस्। यो एउटा आध्यात्मिक नियम हो। येशूले भन्नुभयो, जब तिमीहरूलाई समातेर ल्याइन्छ, शासकहरूको बीचमा उभ्याइन्छ, खडा गरिन्छ, चिन्ता नगर। के बोल्ने वा कसरी जवाब दिने भन्ने बारेमा चिन्ता नगर, किनभने त्यो ठिक घडीमा तिमीहरूलाई के बोल्ने भनेर उत्तर माथिबाट दिइनेछ। यसको अर्थ,
चेलाहरूले ध्यानै दिनु पर्दैन भनेको होइन, प्रार्थना गर्नु पर्ने छैन भनेको होइन, तर चिन्ता गरेर अघि नै आफ्नो शब्द वचन बनाउने आवश्यकता छैन। प्रभुको आत्माले ठिक समयमा तिमीहरूलाई बोल्नु पर्ने वचन दिनुहुनेछ। त्यसैले बोल्ने तिमीहरू होइन तर तिमीहरूको पक्षमा रहेर बोल्नु हुने परमेश्वर हुनुहुनेछ। उहाँको वचन तिमीहरूमा आउनेछ, पवित्र आत्माले सहायता गर्नुहुनेछ। कस्तो अद्भुत सम्बन्ध, परमेश्वरको आत्माले सिधै बोल्नको निम्ति सहायता गर्नेछ। यसुले आवश्यकताको त्यो क्षणमा निश्चित मद्दतको प्रतिज्ञा गर्नुभयो। त्यसैले अवसर आउँदा त्यसको प्रयोग गर्नुपर्छ, तर त्यसबारे चिन्ता गर्नु हुँदैन। प्रभु येशूमा भरोसा गर्नुहोस्, आत्मामा भरोसा गर्नुहोस्, अनि जब बोल्ने समय आउँछ उहाँले तिमीलाई आवश्यक वचन दिनुहुनेछ। प्रभुले मलाई पनि विभिन्न अवसरमा विभिन्न परिस्थितिमा बोल्नको निम्ति वचन दिनुभएको अनुभव मलाई थाहा छ। त्यसको लागि म परमेश्वरको प्रशंसा गर्छु। यदि त्यो तपाईँको जीवनमा पनि भएको छ भने हामी सँगै परमेश्वरको स्तुति गरौं, किनकि परमेश्वरले हामीलाई विभिन्न दुःख कष्ट असहायको अवस्थामा एक्लो छोड्नुहुन्न। उहाँ हामीहरूको साथमा हुनुहुन्छ र हाम्रो पक्षमा रहेर बोल्नुहुन्छ। तेस्रो कुरा, सहन गर्नुहोस्। यो एउटा सहयोगी नियम हो। ध्यान दिनुहोस्, मानिसको जीवनमा यस्तो प्रकारको उत्पीडन कहाँबाट आउँछ? यसले भन्नुभयो, भाइले भाइलाई मृत्युको निम्ति सुम्पनेछ। जससँग तपाईँ हुर्कनु भयो, जसलाई तपाईँले घनिष्ठ मित्रको रूपमा ठान्नु भयो, त्यही व्यक्ति तपाईँको जीवनको निम्ति ठुलो समस्याको कारक बन्दछ। उहाँले थप भन्नुभयो, बुबाले छोराछोरीहरूलाई, छोराछोरीले बुबा आमालाई उनीको विरुद्धमा उठेर तिनीहरूलाई मृत्युदण्ड दिन्छ। उत्पीडन कष्ट समस्या परिवार भित्रैबाट आउँछ, तपाईँका नजिकका सम्बन्धहरूबाट पनि आउन सक्छ, तर त्यति नै मात्र होइन, उत्पीडन सबैबाट आउँछ। तर यसले भन्नुभयो, मेरो नामको खातिर तिमीहरू सबै मानिसहरूबाट आफ्ना मानिसहरूबाट पनि घृणित हुनेछौ, घृणा गरिनेछ। उहाँले भन्नुभयो, जब तिमीहरू एउटा सहरमा सताइन्छौ अर्को सहरमा भाग, यदि यहाँ बस्न सकिँदैन भने त्यहाँबाट जानुहोस्, यदि यहाँ सताइन्छ भने अर्को ठाउँमा जाऊ भनेर उहाँले भन्नुभयो। अनि उहाँले थप्नुभयो, मानिसको पुत्र न्यायसम्म तिमीहरू इजरायलका सबै सहरहरू पार गर्नेछौ। यहाँ ध्यान दिनुहोस्, उहाँले भन्नुभएको मुख्य कुरा यो हो, अन्तत सहनेले उद्धार पाउनेछ। यसैले उत्पीडन पीडा सहनुहोस्। यसैले यसरी प्रतिज्ञा गर्नुभयो, जसले अन्तसम्म सहन्छ उसले मुक्ति पाउनेछ। म जान्दछु संसारमा केही भागहरूमा आज ठूलो सतावट छ, मानिसहरू ख्रिस्टको खातिर ठूलो सतावटमा परेका छन्, जेलमा परेका छन्, उनीहरूलाई मृत्युदण्ड दिएको छ। हामी ती विश्वासका भाइ बहिनीहरूको लागि प्रार्थना गरौँ, किनकि हामीलाई थाहा छ कि परमेश्वरको प्रेम उनीहरूप्रति अगाध छ। उहाँ आफ्नै अनुग्रहले तिनीहरूलाई सहन र टिक्न मद्दत गरिरहनु भएको छ। यसैले चेलाहरूले, प्रभुका जनहरूले यी आज्ञाहरूलाई राम्रोसँग पालन गर्नुपर्छ। यो नियमहरू सँगसँगै संसारमा निस्कनु पर्छ। नतिजा परिणाम आज परमेश्वरले तपाईँ र मेरो निम्ति राखिदिनु भएको छ। मुकुट हाम्रो लागि तयार छ। हामी प्रेतको पुस्तकमा देख्छौ, मानिसहरू यसरी भने, तिनीहरूले आज संसारलाई उलट पुलट पारे। प्रभुका चेलाहरूले आज उहाँको आज्ञा पालन गरेर, उहाँको वचन प्रचार गरेर संसारका मानिसहरूको जीवनमा ठूलो परिवर्तन लिएर आए। यसरी यदि हामीले पनि यी नियमहरू ध्यानसित पालन गर्यो भने प्रभुको काममा हामी सफल हुनेछौ। हो, विरोध कठोर हुँदछ, तर यसलाई जान्नुहोस्, अवसरको सदुपयोग गर्नुहोस्, त्यसको कुरा सहन गर्नुहोस्, र यो कुरा सम्झनुहोस्, जसले अन्तसम्म यी कुरालाई सहन्छ, स्थिर रहँदछ, उसले उद्धार पाउनेछ। परमेश्वरले यस वचनबाट हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना: TWR नेपाल, GPO बक्स नम्बर 8975।

0: वेबसाइट ishwasilo.com.np बाट डाउनलोड गरी अध्ययन गर्नुहुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतिका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि
1: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
2: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
2: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: बिरुदी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया।
3: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय अग्नहा। अब जानकारीका लागि 98580221161 सम्पर्क गर्न सकिनेछ।
4: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला साँझको 6 बजेको छ।
6: नेटवर्क
7: अहिले बेलुकीको 6 बज्यो।
8: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
9: राष्ट्रको शान किसान।
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रसंघ महासभामा भएको सहभागिता बारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य।
0: पर्सीदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने।
1: सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने गरी तयारी। उत्तरी नाका ठप्प हुँदा दशैं तिहारलाई आवश्यक सामग्री अभाव हुने चिन्ता। तातो पानी नाका तत्काल खोल्न व्यवसायीको माग।
2: विकल्पमा अब हामीले तातो पानी खोल्नुपर्छ, राज्यले कुनै पहल गर्नुपर्छ भनेर हामी त्यसैको लागि पहल गरिरहेछौँ।
0: भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेर प्रदर्शन। जन्तर मन्तरबाट 700 भन्दा धेरै प्रदर्शनकारी पक्राउ।
1: र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
8: सो वाट नेक्स्ट?
7: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ।
8: लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको
7: एसआईपी।
8: आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
6: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
8: एनआईसी एसिया क्यापिटल।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्च स्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिता बढ़ेको हिम पहिरो बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल आफैले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो।
1: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाएका छन्। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामले हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराए। राष्ट्रपतिका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढाउन सरकारले आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्ष अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्ष अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्ष अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। आजको बैठकलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्ष बीचको सहकार्यको प्रशंसा गर्नुभयो। उहाँले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिले त्यसै अनुसार भूमिका निर्वाह गरेको समेत उल्लेख गर्नुभयो।
0: प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले मागमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनैतिक दलहरूले गरेको व्यथितिको कारण मात्र नभई भविष्यप्रतिको आशा समेत रहेको उहाँको भनाइ छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21 शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनुभयो।
0: यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीमा हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ।
1: कांग्रेसको पर्सि आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाण्डु जिल्ला सभापति सबुज कृष्ण बानियाको समय जगत्वमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मंचमा मंच व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार 2:02 बजे खुल्ला मंचमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन प्रविधि मैत्री हुने जानकारी दिनुभयो। उहाँका अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री तास्ने काम नगरिने पनि उहाँले बताउनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय सहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। उत्तरी नाका ठप्प हुँदा व्यवसाय र बजारमा परेको असर बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।
9: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
10: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
9: विशेषताहरू:
10: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
9: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
10: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
10: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
12: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
13: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
12: यच्छ प्रश्न: कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
12: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
13: इतिहास, गाथा र कथा, गाँठका कुरा,
12: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई, संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य, निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषयका कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्थापन मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी पर्ल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो।
0: गएको भदौ 10 गतेको भटेकोशी बाढीले चीन जोड्ने मुख्य नाका रसुवा गरी तथा तातोपानी सड़कमा क्षति पुगेपछि चीनबाट हुने आयात ठप्प छ। साथै बाढीले चाडपर्वका लागि चीनबाट ल्याइँदै गरेका झण्डै 200 कन्टेनर सामान बगायो। चीनबाट लत्ता कपड़ा जुत्ता विद्युतीय सामग्री फलफूल लगायत सामान आयात हुन्छन् र यही सामानले नेपालको झण्डै 80% बजार ओगट्ने गर्छ। बाढ़ी र पहिरोले वैकल्पिक रूपमा प्रयोग भइरहेको कोराला नाकाको बाटो समेत अवरूद्ध भएपछि अहिले कुनै पनि उत्तरी नाकाबाट नियमित आयात हुन सकिरहेको छैन। हामीले हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीलाई चीन तर्फको नाका बन्द हुँदा अहिले सामान आयातको अवस्था के छ भनेर सोधेका छौं।
2: चीनसँग व्यापारमा सबै उत्तरी नाका बन्द भएको अवस्था छ। रसुवाबाट त अब सम्भावना रहेन, त्यो त अब धेरै पछि कुरा भयो। तत्काललाई त्यसपछि तातपानी नाकामा पनि अब उता चिनिया पक्षले एकतर्फी रूपमा नाका आवाजातलाई बन्द गरेपछि चाहिँ अहिले हामीले उता कोराला नाका विकल्पको रूपमा काम गर्दै आएको छौँ। त्यो भनेको अलिक हामीलाई अब खर्चको हिसाबले धेरै नै महँगो पर्न आउँछ। जस्तो उदाहरणको लागि रसुवाबाट हाम्रो यता गाडी आउँदा 1,20,000 जति भाडामा हाम्रो काठमाडौँ आइपुग्थ्यो, तातपानीबाट गाडी आउँदा 70-75,000 जति भाडामा यता आइपुग्थ्यो। त्यता र अहिले हामीले अब 4,00,000-4,50,000 रुपियाँमा गाडी आउन पनि मानिरहेको छैनन्। अब दूरी पनि अब झन्नै 350 किलोमिटर जति बढी पर्छ उतार आउने बेलामा। विकल्पमा कुनै नाका पनि अहिले काम भएको छैन।
12: चाडपर्वको बेला आयो, त्यसको लागि हामीसँग सामानहरू चाहिँ मौजदात छ कि दसैँ तिहारकै सामानहरू आउनै पाएन?
2: अधिकांश व्यापारीहरू व्यवसायीहरूको सामान चाहिँ आएको छैन अहिले। सिपबाट त समुद्री बाटो प्रयोग गर्नुभएको साथीहरूको अलिअलि छिटो रूपमा आइरहेको छ। त्यो 50-55 दिन लाग्छ समुद्रबाट कलकत्ता हुँदै बिरगंजबाट सामान ल्याउनलाई। अब यता ल्याएको सामान करिब 200 जति लोड गाडी यता बगे। अब अनि बाँकी रहेको सामान केही कोरालातिर गएको सामानहरू अब त्यो पनि आउन भ्याएन। केही सामान आयो, त्यस अधिकांश सामान उतैतिर छ अहिले। अब बजारमा त्यही भएका पुरानो सामानहरू अलिअलि यसो बेचबिखन गरिरहेका छन् व्यवसायीहरूले। नयाँ सामान त्यस्तो पर्याप्त मात्रामा आएको छैन, भित्रेको छैन। सामान आउँदाखेरि एकदम अब मूल्य पनि वृद्धि भएर आउने भयो, डलर रेट पनि बढ्या छ, अब चिनिया युआन पनि बढेको छ, तीमाथि अहिले हाम्रो जुन ढुवानी भाडा पनि अत्याधिक बढेको हुनाले अब एक त सामान टाइममा आउँदैन, दोस्रो आयो भने पनि अब मूल्य चाहिँ 15-20% मूल्य अथवा आइटम हेरेर सामानको प्रकृति हेरेर कुनै 30% मूल्य वृद्धि भएर आउँछ अहिले आउँदाखेरि चाहिँ। अब
12: हामीले त्यस्तो के योजना बनाएको छ? अब चाडपर्व लक्षित केही न केही त हुन्छ होला पक्कै पनि।
2: विकल्पमा देखिएको तातपानी नागा मात्रै हो अहिले। अब उता कोराला नागामा पनि अब बाढीले र यो बाटो बन्द भएपछि बन्दै भयो। त्यसपछिबाट विशेष यो नोभेम्बरदेखि कोराला नाका काम हुँदैन, यो हाई अल्टिच्युड र यो हिउँको कारणले गरेर 3-4 महिना त्यहाँ डिस्टर्बै हुन्छ। अहिले विकल्पमा अब हामीले तातपानी खोल्नुपर्छ, तातपानी नागा पुनः सञ्चालन गर्नको लागि राज्यले कुटनीति पहल गर्नुपर्छ भनेर हामी मन्त्रीज्यू लगायत अब सांसदज्यूहरू माननीयज्यूहरूको ध्यान आकर्षण गरिरहेका छौँ। अनि हामीले सिन्धुपाल्चोकको दुईटै माननीयज्यूहरूको ध्यान आकर्षण गराएका छौँ। उहाँहरूले नि संसदमा कुरा अब उठाइराख्नु भएको छ। सम्भवतः हामी आशा गरौँ अब छिटोभन्दा छिटो खोलिएदेखि अब के व्यापारीलाई के सहज हुन्छ कि भन्ने अब हाम्रो हिमालय सिंहपार वाणिज्य संघ पनि बुझाइ छ। हामी त्यसैको लागि पहल गरिरहेका छौँ।
12: खुद्रा व्यापारीहरूको चाहिँ के छ, उहाँहरू के भन्नु भएको छ?
2: उहाँहरूको त अब बजारमा गइसकेको छैन नि, दुखेसो छ। सामान बगनीको बग्यो, मानसिक पीडा त्यत्तिकै छ। ब्याङ्क वित्तीय संस्थाबाट लोन लिएका हुन्छन्, बाँकी रहेको सामान पनि नआउने। अब भोलि अब तिरो भारे यताउता कम्तीमा यो व्यवहार मिलाउनु नि अप्ठ्यारो छ भन्नुहुन्छ, दुखेसो पोख्नुहुन्छ। अब दुखेसो पोख्नु स्वाभाविकै पनि हो, मान्छेको भएको पुँजी नै बगेका छ। अब अलिअलि बाँकी रहेको सामान पनि आउँदैन, अब त्यो हिसाबले पीडा नै छ नि बजारमा त।
0: उहाँ हुनुहुन्थ्यो हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्की। फेरि पनि खबरकै सिलसिला, भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। साथै नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनको अनुरोध छ।
1: जर्मन नागरिक जोसेफ पिटर रिन्ड फ्लाइजको निजी संग्रहमा रहेका 13 20 शताब्दीसम्मका 800 भन्दा धेरै महत्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपाललाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा ती दस्तावेज हाइडलबर्ग विश्वविद्यालय अन्तर्गत हाइडलबर्ग एकाडेमी अफ साइन्सेस एण्ड ह्युमेनिटिजका प्राध्यापक एलेक्स माइकल्स तथा डाक्टर मनिक वज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा राष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको हो। प्राध्यापक माइकल्स रिन्ड फ्लाइजका छोरा वाल्टर रिन्ड फ्लाइजका साथी हुनुहुन्छ। छोरा वाल्टरले बुबाका दस्तावेजहरू नेपाल फिर्ता गराउनका लागि प्राध्यापक माइकल्सलाई हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि प्राध्यापक माइकल्सले हाइडलबर्ग विश्वविद्यालय मार्फत नेपाललाई हस्तान्तरण गर्नुभएको हो। परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा ती ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेख लगायतलाई हस्तान्तरण गरिएको हो। सन् 1780 र 1990 दशकमा नेपालबाट संकलन गरिएका यी संग्रहमा ताडपत्र, रूक्का, लालमोहर लगायत 800 भन्दा धेरै राजकीय लिखतहरू समावेश छन्। यो संग्रहलाई हाइडलबर्ग विश्वविद्यालयको पुस्तकालय र हाइडलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठानद्वारा संरक्षण र सूचीकरण गरी नेपाल सरकारको सहकार्यमा नेपाल फिर्ता गरिएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
14: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत 15 जना र 1 जना बम्पर गरी 16 जना विजेता घोषणा गरेको हो। हरेक दिनका दरले 15 जनाले जनही 1 लाख र 1 जनाले बम्पर उपहार अन्तर्गत 10 लाख रूपियाँ पाएका छन्। विभागका अनुसार नेपाल पेट्रोलियम प्राइभेट लिमिटेडबाट 21,000 रूपियाँको सामान किन्ने कुपन नम्बर 07-31-10-20-25-71 ग्राहकले बम्पर उपहार जितेका हुन्। घोषणाका अनुसार पर्साका लालबाबु शाह कानूलाई 10 लाख रूपियाँको बम्पर उपहार परेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो। विगतका विभागका अनुसार गएको असोज 1 देखि हिजो 15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएका बिल लिएका उपभोक्ता 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए।
2: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ। निफ्टी परिसूचक 11.90 अंकले घटेर 2587.25 बिन्दुमा रोकिएको हो। आज 0.45% बजार घटेको छ। हिजो 4,99,00,000,00,000 रूपियाँ बराबरको कारोबार भएकोमा आज 356 कम्पनीका 1,19,12,550 कित्ता शेयर किनबेच हुँदा 4,29,37,74,181 रूपियाँ बराबरको कारोबार भएको छ।
3: सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ। जितिया व्रत थारू समुदाय सहित तराई मधेसका विभिन्न समुदायका महिलाले पुस्तौदेखि मनाउँदै आएका छन्। सन्तानप्रतिको माया, पारिवारिक सद्भाव र धार्मिक आस्थासँग जोड़िएको यो व्रत महिलाको सामूहिक भेटघाट तथा सांस्कृतिक प्रतिभा प्रस्तुत गर्ने अवसरका रूपमा समेत विकसित हुँदै गएको छ। जितियाका अवसरमा महिला समूहमा गीत, कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेटघाट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत बढ़ेको छ।
2: काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा चरुवारोग अस्पतालमा ड्यूटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। टेकु अस्पतालमा हिजो दिउँसो केही व्यक्तिले ड्यूटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। त्यसपछि प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा किर्तिपुर नगरपालिका 4 का रामकुमार बुढाथोकी, आयुष बुढाथोकी र सचिन बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 जना भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ। राजधानी दिल्लीको जन्तर मन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै काँग्रेस जनता पार्टी सीजेपीले आन्दोलन शुरू गरेको हो। यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए। प्रदर्शनमा आम आदमी पार्टी आप, विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन्। आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेका खबरमा उल्लेख छ। प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्।
2: यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्मको चर्चा रहेको छ। यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीख अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेलोरले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको भएका बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्दको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिश कोरोनर रहेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। ओमनमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बोलर सम्पाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमनमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि महत्वपूर्ण छ। अहिले अङ्क तालिकामा ओमन 28 खेलमा 31 अङ्कका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अङ्क सहित छैटौं तथा नेपाल 32 खेलमा 24 अङ्क सहित सातौं स्थानमा छ।
2: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य।
2: पर्सीदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने।
3: सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने गरी तयारी। उत्तरी नाका ठप्प हुँदा दशैं तिहारलाई आवश्यक सामग्री अभाव हुने चिन्ता। तातो पानी नाका तत्काल खोल्न व्यवसायीको माग।
2: भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेर प्रदर्शन। जन्तर मन्तरबाट 700 जना भन्दा धेरै प्रदर्शनकारी पक्राउ।
3: र ओमानमा हुने लीग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादर 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोध 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि
2: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
3: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
2: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
3: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
1: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्र को लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया।
3: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर

0: होइन पाकै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन छ सधैँ बाघसिंह रेडियो टाइगर स्टुडियो टाइम
3: यति बेला साँझको 7 बजेको छ
2: के तपाईँलाई दुना टपरी चाहिएको छ पूजा आजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349
4: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
5: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
6: ल यतिको लागि पनि चिन्ता किन भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै तन्ना सिरक दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राज फन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 98-681-0-86-93
7: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुको चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घंटा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा

0: पर्छ।
1: हात घोडा जिउ दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने,
2: दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निःशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने,
3: बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने,
1: कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने,
2: डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको,
3: आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने।
1: राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: वृद्धि सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरीगाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भाद्र 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 21 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 21 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np/ डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नु हुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि
1: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
2: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
2: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया।

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दै छौ त क्या आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ झैं।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्स्मै।

0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरीगाउँ बजार बर्दिया।
2: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय अग्नाहा। अब जानकारीका लागि 98582311 सम्पर्क गर्न सकिनेछ।
3: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भोरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
4: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
5: पर्यटन सेवा केन्द्रको लागि रातोबङ्ला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
4: बिरुटी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
5: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
4: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
5: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरीगाउँ।
3: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढिया ताल 4 खैरणी मैना पोखरका लागि।

0: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गरिस माध्यमिक विद्यालय गेरुवा छ टपरा, राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर,
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा एक बिहानी बजार,
0: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन एक सूरी पटुवा, ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा नौ ठाकुरद्वारा,
2: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया, यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एलपी ग्यासको आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने तयारीमा सरकार, त्यसले समाधान दिनेमा व्यवसायीहरूको आशंका।
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ कुरो उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला, यसको सोल्युसन भनेको चाहिँ यसै बढिरहेको छ।
0: नेपाल चीन व्यापार लगभग ठप्प देखिएका बेला तातो पानी नाका खुल्ने सम्भावना कति छ?
2: दशैं अगाडि नै त्यो नाका खोलेर आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालका आशा र विश्वास लिएका छौँ।
0: र मोदीसँगको फोन वार्तामा फ्लाइ दुबईका घाइते पाइलटले गरे तनावपूर्ण क्षणको वर्णन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: पढिन र दालबाट सुन्नुहोस्। फ्रान्सको राजधानी पेरिसमा कम्तीमा तीनवटा शैक्षिक संस्थामा आगलागीका कारण क्षति पुगेको छ। कमजोर शैक्षिक गुणस्तरको विरोधमा भइरहेका प्रदर्शनहरू मत्थर हुने संकेत देखा नपरिरहेको समयमा यी घटना भएका हुन्। थप हिंसात्मक झडपका माझ सयौं स्कूल र विद्यालयहरू शुक्रबार बन्द गरिएका थिए। फ्रान्स सरकारले घटनाको निन्दा गर्दै कट्टर वामपन्थीहरूले हिंसा भड़काएको आरोप लगाएको छ। तर सरकारले कतिपय विद्यार्थीका असन्तुष्टि जायज रहेको स्वीकार गरेको छ। दुवै पक्षबीच विवादको समाधान खोज्न वार्ता हुने भनिएको छ। आन्दोलनकारीहरूले आफ्नो प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको टिप्पणी गरेका छन्। स्पेनको संसदले देशमा देखिएको आवासको संकट समाधान गर्न सरकारले ल्याउन चाहेका दुईवटा प्रस्ताव अस्वीकार गरेको छ। उक्त परिणाम लाजमर्दो भएको भन्दै संसद भवन बाहिर भेला भएका सयौं प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। विधेयक पारित गराउन असफल हुनुलाई प्रधानमन्त्री पेड्रो सान्चेस नेतृत्वको समाजवादी सरकारको गम्भीर कमजोरीका रूपमा हेरिएको छ। आफ्ना सह पाइलटले धारिलो हतियार प्रहार गरेपछि पनि ककपिटको ढोका खोलिदिएका फ्लाइ दुबईका भारतीय पाइलटले अरूलाई मर्न दिने छैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। स्मिथ मचारसँग भिडियो कलमा कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्। शुक्रबार संयुक्त अरब एमिरेट्सले उक्त घटना गम्भीर आतंकवादी कदम भएको बताएको छ। राष्ट्रपतिका एक सल्लाहकारले पाइलटलाई वास्तविक नायक भनेका छन्। भारतको वित्तीय राजधानी मुम्बईमा देशको निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै हजारौं मानिसहरूले प्रदर्शन गरेका छन्। युवाको नेतृत्वमा रहेको ककरोच जनता पार्टीको अगुवाईमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाव सृजना गरिएको यो पछिल्लो घटना हो। दिल्लीबाट बीबीसीकी आजादे मुसिरी भन्छिन्, मुम्बईको आफ्नो प्रदर्शनपछि सीजेपीले देशव्यापी प्रदर्शन आह्वान गरेको छ। दोहोरिएका र अयोग्य मतदाता हटाउने भन्दै अधिकारीहरूले अघि बढ़ाएको मतदाता नामावलीको विवादास्पद पुनरावलोकनले निम्त्याएको यो पछिल्लो तनाव हो। सरकारले मतदाता नामावलीमा छेड़खानी गरिएको कुनै पनि आरोप अस्वीकार गरेको छ बीबीसी संवाददाताको भनाई। त्यसअघि यस्तै प्रदर्शनबाट राजधानी दिल्लीमा सयौं मानिसहरू पक्राउ परेका थिए। विपक्षी समूहहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ़ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता नामावलीलाई तोड़मोड़ गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप स्वीकार गरेका छन्। र पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिइरहँदा सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा निकाल्ने बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं मालवाहक कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साधुपक्षमा पुनः स्वागत छ। खाना पकाउने एलपी ग्यासको अभाव हल गर्न सुरक्षा निकायहरूलाई समेत आपूर्ति प्रणालीमा संलग्न गराउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। मध्यपूर्वमा युद्ध शुरू भएसँगै प्रभावित बनेको ग्यास आपूर्ति श्रृंखला पछिल्लो समय वर्षाका कारण सड़क तथा यातायात प्रभावित हुँदा थप जटिल बनेको छ। कतिपय ग्यास व्यवसायीले भने सुरक्षा निकायको संलग्नताले समाधान दिनेमा आशंका प्रकट गरेका छन्। एक रिपोर्ट। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे आज भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले ग्यास आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने विषयमा जानकारी दिएका हुन्। यसबारे बीबीसीले राखेको जिज्ञासामा सचिव तामाङले लामो समयदेखि खलबलिएको आपूर्ति प्रणालीलाई लयमा फर्काउने उद्देश्यले सुरक्षा निकायहरूसँग त्यसबारे छलफल भइरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यसअघि नै पेट्रोल पम्प संचालनमा संलग्न छन्। विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाइ छ। सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारिरहँदा कतिपय ग्यास व्यवसायी भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्नताप्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बीबीसीसँग भने,
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला, यसको सल्युसन भनिएको चाहिँ ग्यासै बढिरहेको हो। त्यो बिचमा पर्याउने अध्यक्ष घरमा जति सिलिन्डर छन् त्यो त भर्न खोज्ने नै हुन्। तपाईँ यसरी कन्ट्रोल गर्न सक्नुहुन्न, ग्यासै बढी आपूर्ति गरिदिनु। तीन दिनमा यो वर्ष नभइदिया भएसम्म धेरै सहज भइसक्यो।
0: नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनिएको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयनबारे थप स्पष्ट हुन सकिने बताउँछन्। उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले दावी गरे।
4: यही बीचमा यो चाड पर्व पनि परेको छ र विभिन्न जिल्लाका मान्छेहरू यो चाड पर्व मनाउनलाई उपत्यका बाहिर नै हुँदा त्यो पिरियडमा चाहिँ काठमाडौँ उपत्यकामा सहज भएर जान्छ। र जसरी अहिले हामीले 60,000 दुई महिना ल्यायौँ नि, यो महिना पनि करिब 55,000-60,000 बीचमा आउने देखिन्छ। क्या बजार सहज भइसकेपछि यही 60,000 ल्याउन नपर्ने स्थिति चाहिँ हुन जान्छ।
0: त्यसो भए सुरक्षा निकायले संलग्न गराउने भन्ने कुरा आयल निगमले सुझाएको होइन, सरकारले नै विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो।
4: सुझाइएको भन्दा पनि हामी सुझाव कार्यान्वयन गर्ने निकाय भयौं। जे निर्णय भएर आउँछ कार्यान्वयन गर्नलाई लेखेर आइसकेपछि हामी कार्यान्वयनमा जान्छौ।
0: पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ। अब अर्को प्रसंग, चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला तातोपानी नाका सञ्चालनमा ल्याउने बारे चिनिया पक्षसँग संवाद भइरहेको अधिकारीहरूले बताएका छन्। भोटेकोशी त्रिशुली बाढ़ीपछि रसुवागढ़ी नाका पूर्ण रूपमा प्रभावित छ। त्यसपछि नेपालतर्फको सड़कको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो। तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सड़क समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो। व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानी तर्फको सड़कको अवस्था सहज छ। त्यसैले सड़कको दुरावस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ। यसै सन्दर्भमा हामीले लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी शुरूमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौं।
5: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो। त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राजदूतावास काठमाडौँ, सड़क विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टिमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ, नाकाको निरीक्षण पनि गरिसकेको छ। त्यसैले मूलत चीनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अब त्यसलाई तत्काल खुलाउने हिसाबले कूटनीतिक प्रयास जारी रहेका छौँ। पाउने
0: त्यो अनुगमन पछि उहाँहरूको प्रतिक्रिया चाहिँ के प्राप्त गरिराख्नु भएको छ?
5: जुन समयमा त्यो बाटोको जोइन्ट निरीक्षण भयो त्यो बेलासम्ममा बाटोको अवस्थामा धेरै सुधार भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिया पक्षलाई बाटो खोलिदिन अनुरोध गरेका छौँ। हामीले
0: यो बाटोको कुरा मात्रै होइन, बाटो भन्दा बढी कुरा छ, त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्या छ, त्यो सन्दर्भमा के भन्नुहुन्छ?
5: मलाई त्यस्तो लाग्दैन, किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौ, वर्षौं अगाडिदेखि नै जब वर्षातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ, त्यो एकदम फ्रेजाइल छ। त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोल्युसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि फेरि पनि आइरहन्छन्।
0: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो, सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा?
5: मलाई त्यस्तो लाग्दैन, किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका चाहिँ डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्सपेक्सन भयो त्यो इन्सपेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौँ र उहाँहरूले पनि
2: पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरा विश्वस्त छौँ।
0: तपाईँको हिसाबले तातो पानी नाका चाहिँ कहिलेबाट खुल्न सक्छ त?
2: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दशैं जुन आइरहेको दशैं छ दशैं अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालका हामीले आशा र विश्वास लिएका छौँ।
0: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला। अब अर्को विषय, भोटेपछि त्रिशुली बाढ़ीबाट प्रभावित कतिपय पीड़ितहरू यति बेला बाढ़ीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन्। नुवाकोटको त्रिशुली, देवीघाट, ढुङ्गे लगायतका क्षेत्रका बाढ़ी प्रभावितहरूले घरभित्र पसेको लेदो पछाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। एक रिपोर्ट।
6: भेदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन्। उनी भन्छन्,
7: यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने, अब भुरा यही पसल गरेर पढाइराखे, ती तिनटा छ, अन्त काहीँ केही छैन, अनि खाना दिनु पर्यो, पढाउनु पर्यो।
6: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
8: भएको सामान डिफ्रिजदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि, त्यो सबै बगाएर लैहाल्यो, घरको छैन, अब यो घर रहेको छ, यो स्टोर रुम हो, यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लाग्यो, अलिअलि सामानहरू साबनहरू यताउति नै पुर्याएको यसो पन्छ।
6: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डङ्गुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ।
9: छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ, कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु, अहिलेसम्म केही भेटेको छैन, आजबाट सुरु गरे हो सामानहरू अलिअलि केही जोडिया छ भन्ने आशा छ।
6: बाढीले घर क्षति पुर्याए तापनि कतै महत्वपूर्ण सामानहरू गाडिएको अवस्थामा भेट्छ कि भन्ने आशाले आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, धारिलो हतियारको प्रहारबाट घाइते भए पनि अन्य व्यक्तिहरूलाई ककपिट भित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाई दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ रहेको बताएका छन्। घाइते पाइलटसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन्। यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अख्याएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: Captain Smith Machar

0: रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

0: बा आज म तपाईँलाई घुमाउन लान्छु तीर्थ सधैँ हजुरको कचकच कचकच कहिले छोराले घुमाउनु गएन भन्नुहुन्छ आज तीर्थ जाने अब उतै मन्दिर सन्दिर घुम्ने उतै रमाएर आउने हुन्न बा
1: तीर्थ हेरिदिनु आएर छोराले तीर्थ राख्नु
2: हुन्छ
1: हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ ह

नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।